0: तुम्हाई स्वर्ग गरी बसेको म थिएँ विश्व उमेर सम्मत तो स्वर्ग गरेको सपना सही हो अहिले कता हो कता
1: बोझ बिन अब ठुल्याउँ गाउँ घर नाम मेरो अर्जुन हो रेगी परो थर नारायण।

पहिला राम गए बनमाने पछि मारे हरिनी हे मको सीताजी हरि।

गवायो रावण कुंभकर्ण मरा ना गयो श्री रामायण ये ती हो।

कस्तो लीला छ भने देखि रावणले सीतालाई हरिदियो रामकी पत्नी त्यो हर्नाको कारण के रहेछ भने देखि सीतालाई मैले हरेपछि रामले मलाई मारिदिन्छन् म पारित छु भने इराली कण रामले मारिदिए भने मसलाई पात्र भनेर रावणले यस्तो हेतु लिइकन नारायण।

सीता हरि सकेपछि अब तलबाट लैजाउँ भने जै त सात दिन पनि सकिँदैन म माथिबाट छोटकरीबाट लान्छु नारायण।

रावणको वृन्द हुन लाग्यो त्यो भन्दा अगाडि रावणको भनेदेखि दस कुल सकिए छोरा भए नाति भए भाइ भए दाजुभाइ सबै सिद्धिए अनि लास्टमा भने रावण र रामको नारायण।

देखेरि रावण भनेदेखि रत्न चढेर बान्हन्न सुरु गर्यो उता राम भनेदेखि पैता खुट्टामा जुत्तो थिएन खाली फैताला जमिनमा हिँडिकन लडाइँ गर्न थाले अनि रावणको र रामको बान्हन हान बर्न गयो जति पनि रावणले बाना हान्छ सर्पको रूपमा गए जति पनि रामले बाना हान्छन् गोरुलको रूपमा गए नारायण।

जति पनि रामले बाना हान्छन् गरुडको रूपमा गए जति पनि रावणले बाना हान्दाखेरि सर्पको रूपमा गयो अनि रावणले हानेको बानालाई रामले बाना हान्दाखेरि गरुडको रूपमा गएर बाना काटिदिने नारी।

भइसके पछि अनि माथिबाट देवता हरले हेरिरहेका थिए। रावण भनेदेखि रथमा चढेर बाना हान्ने, राम भनेदेखि पैताला खाली पैताल हिँडेर जमिनमा लडेर हिँडेर बाना हान्ने। अनि दया लागे तर माथि मातङ्कालाई एउटा रथ पठाइदिनु भयो रामलाई। अनि रामको पनि रथ भयो, रावणको पनि रथ भयो। यस्तै तरिकाले रामले 71 वटा बाना हानिसके। नारायण रावण।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एकमात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590
4: आँखा शिविर बस्ने सम्बन्धी सूचना नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका

0: तपाईहरुको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरुमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
3: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
4: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
4: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
3: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
5: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9840573924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
7: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर

0: 98 40 88 86 92 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98 64 00 825 र 98 14 82 41 02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
3: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
2: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
4: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
5: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 98 44 30 81 72 र 98 5 11 20 67।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लेस चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालुखोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठुकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार कार्यक्रम शुभ बिहानी में हार्दिक स्वागत है। कार्यक्रम को साथ में उपस्थित छु मेहता प्रविधि में साथी सुजन अनि साथ में पंडित बद्री प्रसाद सापकोटा लामा गुरु डुक्पा लामा। सुंदर बिहानी को जोश डांगर उमंग बोक नया दिन को शुरूआत कर संपूर्ण आदरणीय श्रोता मित्र में शुभ बिहानी को सौगात सहित हामी रेडियो कार्यक्रम मार्फत तपाईसम्म आइपुगेका छौं। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट radiosailung.org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। निकै मीठा अनि रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईसँगै आउने गर्छौं, रमाउने गर्छौं। कार्यक्रममा हामी राशिफल छ, कार्यक्रमका झलक अनि दुलखा र दुलखा आसपासका ज्येष्ठजनहरूले गाउनुभएका लोकभजनहरू पनि तपाईलाई सुनाउनेछौं। प्रत्येक बिहानीले हामीलाई नयाँ ऊर्जा दिइरहेको हुन्छ, नयाँ उत्साह र उमङ्ग थपिरहेको हुन्छ। यिनै उत्साह र नयाँ जोशका साथ हामी अगाडि बढिरहेका छौं। धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सम तयार छौं। आजको दिन कस्तो रहन्छ, हाम्रो कर्म र व्यवहार कसरी अगाडि बढाउनु पर्छ, यी र यस्तै सतर्कताका लागि राशिफल अंश तपाईलाई हामी प्रत्येक बिहान सुनाउने गर्छौं। आज पनि राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा।
1: पहिले राम वनमा गए अनि पछि मारे हरिने भएको सीताजी हरिगो जटायो मरिगो सुग्रीव सँगै भेट भयो। बाली मर्न गयो समुद्र तरियो लंका पुरी खाग भयो। पछि रावण कुम्भकर्ण मरिगो रामायण यति हो।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल शुद्ध ज्येष्ठ शुक्ल पक्ष सन् 2026 जुन 16 तारिक आषाढ 2 गते मंगलबार परेमा 3 घडी 54 पल मात्र उत्तरायण ग्रीष्म ऋतौ रौद्र नाम संवत्सर आरुद्र नक्षत्र चर जोग मिथुन राशिका पश्चिममा पहिला चन्द्रमा छन्। शायद गत सुख हुने आजका जोगिनी पूर्वमा छन्, शायद गर्दा पछाडि र बाह्य जोगिनी पार्ने। आजका दिन 34 घडी 35 पलका छन्। उदय 5:10 अस्तय 19:00 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्यको छ, खर्च गर्नुपर्ने समय आएको छ। अरूले भनेका सारा कुराहरू सके केही काम बन्ने पनि छ, त्यस्तो हो। धैर्यतापूर्वकले काम गर्दै गर्दै लैजानुहोस्, सम्पूर्ण राम्रो भएर जान्छ। वृष राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई समाजको सद्भावको सामनाहरू आउने बेला आएको छ, सम्मान हुने बेला पनि आएको छ। पढाइ लेखाइमा मन जानेछ, गरेको काममा सफलता मिल्ने सम्भावना देखिएको छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँलाई अनावश्यकको केही विचार मनमा आउन सक्छ र खराबको संगत नगर्नु, खराब मानिसहरूको संगत नगर्नु अनि सज्जनको संगत गर्नु, अनि सज्जनको संगतबाट अनि बडो राम्रो हुन्छ, कतैबाट केही अवरोध पर्दैन, राम्रो विचारले काम गर्दै लैजानुहोस्, सफल हुन्छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई विदेश यात्राको लागि म बडो उपयुक्त समय आएको छ र सानो मेहनतले अनि ठुलो काम सम्पन्न गर्न पनि सकिने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई वैदेशिक कारोबारबाट राम्रो लाभ हुने बेला आएको छ, समाजले गर्ने धार्मिक क्षेत्रको कामबाट नोक्सान पनि हुँदैन, त्यसबाट केही राम्रो हुने देखिएको छ। कन्या राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य छ, तपाईँले बोल्ने बोली त्यो बोली विश्वासिलो हुनेछ। आज सामान्य कुरामा पनि केही अलिकति केही सर्को गरेर बोल्नु पर्ने त्यस्तो अवस्था पनि आएको छ र अनिखेरि बोल्दाखेरिमा अलिकति होस राखेरै बोल्ने पात मार्ने गर्नुपर्दछ भन्ने देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। मनस्थिति कमजोर हुन सक्छ, स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ, तपाईँको मन अलिकति ठुला काममा विचार जाने सम्भावना त्यस्तो देखिएको छ। वृश्चिक राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ, तपाईँको मान बढ्ने बेला आएको छ, सरकारी पक्षको तर्फबाट महत्वपूर्ण कामको जिम्मेवारी पनि आउने देखिएको छ, यात्रा गर्ने जोग परेको पनि देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई शुभ समाचार आउन सक्छ र काम गर्ने मनसय पनि हुन्छ, तर ढिला नगर्नु होला, अनि मौका पर्छ पर्खेर बस्दैन, त्यसमा बडो होसियारका साथ काम गर्दै लैजाउँ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई इष्टमित्रको सहायता मिल्नेछ, गरिराखेको कामबाट अन्त भ्रमण गर्नुपर्ने जोग पनि परेको छ, अनि गरिराखेको कामबाट केही लाभदायकको बेला पनि आएको छ, विचार पुर्याएर काम गर्नु। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले सार्वजनिक समारोहमा उपस्थिति हुनुपर्नेछ, व्यापार व्यवसायबाट लाभ हुन्छ, कृषिबाट सामान्य लाभ हुने सम्भावना देखिएको छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई यातायातको साधन वाहन मिल्नेछ, पशु चौपायबाट लाभ हुनेछ, यात्रा गर्दाखेरिमा आवश्यक अनुसारको यात्रा गर्नुपर्ने देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz, चरीपुर चली ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: श्रोताबिन राशिफल अंश सुनिसक्नु भएको छ। राशिफलमा आएका सन्देशले पक्कै पनि हामीलाई उत्साह, प्रेरणा अनि नयाँ कामका लागि ऊर्जा फार्छ नै। यसैले हामीले हाम्रो दैनिकीलाई अझै सुन्दर बनाउने प्रयत्न गरौं। अब भने दोस्रो अंश लामा राशिफल रहेको छ। लामा राशिफल लिएर आउँदै हुनुहुन्छ लामा गुरु डुक्पा लामा।

0: विक्रम संवत 2083 आस्था 2 गते मंगलवार जून 16 तारीख बुद्धिस्ट पात्र अनुसार दावा गाँव पच्ची 1 गते बाँदर निमान र बुद्धिस्ट पात्र अनुसार आजको जुग यस्तो छ। नयाँ पाहुना बोलाई भोजभतेर गर्नु हुँदैन, घरमा आउने पाहुनालाई स्वागत गर्नुपर्छ। आज छेवर गरी के खान दिन राम्रो छैन र आजको ठेजर मे लुङ छ। मे भनेको अग्नि, लुङ भनेको वायु। आजको भूमतोङ पूर्व परेको छ, पूर्वतिर पछाडि पार्नु होला, राम्रो हुनेछ। लो वर्ग
1: धर्मको टिटी ढनो गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ। राम्रो गाई गोरुको मित्रलाई राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। टाटलो बाघ गोरुको मित्रलाई राम्रो देखिएको छ, कुनै पनि बित्ने बाटो छैन। हेलो बिरालो गोरुको मित्रलाई राम्रो देखिएको छ, कुनै पनि बित्ने बाटो छैन। ढुक्लो गडुल गोरुको मित्रलाई राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। भुलो नाग गुरुको मित्रलाई जो लास देखिएको छ, सबै कुरा राम्रै हुनेछ, कुनै पनि बिर्न बाटा छैन।
0: कालो घोडावर्गको मित्रलाई लास टाढा यात्रा अधिकार व्यापार व्यवसायहरू फैलिएर जाने जोगले बताएको छ। लुक्लो भेडावर्गको मित्रलाई राम्रो यानि गरेको गर्न खोजेको काम कुनै त्यस्तो अप्ठ्यारो बाधा छैन। टेलो भाँदावर्गको मित्रलाई आज सिसा टाढा यात्रा अधिकार व्यापार व्यवसायहरू त्यति राम्रो फैलिएर जाने छैन। झ्यालो चरा वर्गको मित्रले आज सिसा यहाँले पनि केही कामहरू आँट्यो भने अधुरो रहनेछ, शत्रु लाग्नेछ, अनावश्यक खर्च हुनेछ, केही सामान हराउन सक्छ, दुख बिमार हुन सक्छ, विचार गरेर अगाडि बढ्नुहोस्, राम्रो हुनेछ। खिलो कुकुर वर्गको मित्रले राम्रो तपाईँले गर्नु खोजेको कामहरू अत्यन्तै सफल भएर जानेछ। फाक्लो मण्डल वर्गको मित्रलाई धर्मको तिथि, धर्म गर्नुहोस्, पुण्य कमाउनुहोस्, एकदम राम्रो हुने जोगले बताएको छ।
2: तपाईको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पठाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला।
3: सम्पर्क नम्बर 98 40 92 67 61।
2: सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
4: लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो। लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। राशिफल अंश पछाडि अब भने तपाईलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईलाई सुनाउनेछौ। श्रोताबिन आज मंगलबार, मंगलबार पनि रेडियो शुभारम्भ बिहान 5 बजे भइसकेको छ। 5 बजेदेखि 5:15 सम्म रेडियो शुभारम्भ श्रवण गरिसक्नुभयो। 5:15 देखि 5:30 सम्म पण्डित बद्री प्रसाद सापकोटाबाट स्तुति पुराण कथा श्रवण गरिसक्नु भएको छ। 5:30 देखि 6 बजेसम्म स्थानीय सर्जकहरूले गाउनु भएको स्थानीय भजनहरू सुन्नुभयो। 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म अहिले सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सम्म सैलुङ सेरोफेरो सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 देखि 9 बजेसम्म निर्माण सरोकार कार्यक्रम सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11 देखि 12 बजेसम्म हिन्दी गीतहरू, 12 देखि 1 बजेसम्म लोक दोहोरी गीत, 1 बजेदेखि 2 बजेसम्म चलचित्रका गीत, 2 बजेदेखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म निकै मीठा मीठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोक दोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजेदेखि 4:15 सम्म सैलुङ फेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजेदेखि 6 बजेसम्म बाल गीतहरू सुन्न सक्नुहुनेछ। 6 बजेदेखि 6:30 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 देखि 7 बजेसम्म सैलुङ संवाद रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7 बजेदेखि 7:30 सम्म गीतहरू सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म गीतहरू सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म निकै पुराना आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोको सम्पूर्ण सेवा बन्द रहनेछ।

भर्खरै तपाईले रेडियो सैलुङबाट दिनभर प्रस्तुत हुने कार्यक्रम झलक श्रवण गरिसक्नु भएको छ। अब पालो भएको छ दोलखा र दोलखा आसपासका ज्येष्ठ नागरिकहरूले गाउनु भएको लोक भजन सुन्ने। दोलखा गौरी शंकर खारे निवासी ज्येष्ठजन अनन्त बहादुर कुँवरको आवाजमा सजिएको यो निकै मिठासपूर्ण श्लोक तपाईँका लागि छाड्दैछु।

0: करणु हामी मा पाणते इंद्र सोर कलाते भालेश्वर भारद मगोते सोरा तुंगुन मा कालेश्वर बने पथने सोर पालुंग मारे के सोरा जे गर्दछन् प्रभु गर्न छलिला उनैको चल्दैन दुर प्रभु विषय अरुका कुनैको
1: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनौलो बिहानीलाई सुनौलो बनाउनको लागि हामी ज्येष्ठ जनहरूका मुखारविन्दुबाट प्रस्तुत भएका मौलिक भजनहरू सुनाइरहेका छौ, मौलिक श्लोकहरू सुनाइरहेका छौ। श्लोकका पारखी हाम्रो धरोहर हाम्रा लोक संस्कृतिका उपासक आदरणीय ज्येष्ठ नागरिक अनन्त बहादुर कुँवरको यो श्लोक पछाडि अब भने दोलखा सैनौ गाउँपालिका काटाकुटी निवासी आदरणीय ज्येष्ठजन हरिबहादुर कार्कीले गाउनु भएको यो निकै मर्मस्पर्शी श्लोक तपाईँलाई

0: श्रोताबिन कार्यक्रम सुनौलो बिहान श्रवण गरिरहनु भएको छ। कार्यक्रम सुनौलो बिहानीलाई कार्यक्रम सुनौलो बिहानीमा हामीले नेपाली संस्कृतिका मूल विशेषताहरू पस्किरहेका छौं। नेपाली संस्कृतिको प्राण हाम्रो मौलिक परम्पराहरू प्रस्तुत गरिरहेका छौं। आदरणीय ज्येष्ठजन चुडामणि पोखरेल, ज्येष्ठजन हरिबहादुर कार्कीको आवाजमा सजिएको कालजयी श्लोक भजनहरू तपाईँलाई सम्प्रेषण गरिसक्यो। हामी सबैलाई थाहा छ, नेपाल एउटा बहुजाति बहुभाषी बहुसांस्कृतिक मुलुक हो। हामी यही संस्कारमा जन्मियौं हुर्क्यौं, यही संस्कारको रंगले रंगिएका छौं। त हामीलाई यिनी संस्कारहरूले मन छुन्छ, यही संस्कारले नयाँ उमङ्ग र ऊर्जा भरिरहेको हुन्छ। यिनै संस्कृतिका उपासक, हाम्रा धरोहर, लोक संस्कृतिका उत्प्रेरक आदरणीय ज्येष्ठ नागरिकहरूका मिठा मिठा भजन श्लोकहरू सँगै राशिफल अंश लामा राशिफल, यसै गरी रेडियो सेलुङबाट दिनभर प्रस्तुत हुने कार्यक्रम झलक आजलाई पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आगामी अंश यी र यस्तै प्रसङ्ग जोडेर फेरि पनि तपाईँसँग आउनेछौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको यो अंशबाट छुट्टी माग्दै कार्यक्रमको अन्तिममा भीमेश्वर नगरपालिका वडा नम्बर 7 उखुबारी निवासी ज्येष्ठजन चित्र बहादुर खड्काले गाउनु भएको यो निकै मिठो श्लोक तपाईँलाई छाड्दै कार्यक्रमबाट हामी सम्पूर्ण कार्यक्रम टोली विदामा छौँ।
1: सारा धर्म पुराना कवि बसा कथा सुनी लागे फेरि सुधाउन कन सौन भनेका मुनि सोच छैन दाम गए बुढो भयो यो सुन्दा कन तृप्त छैन कहिले इच्छा बढिआउने सुन्दामा फल पाइने पछि पनि मुक्ति समेत पाउने यो चाहिँ देवी हातको किताबमा निकै भेद थियो अगाडि पढिने थिएन केही पनि होलान् बर्मन बुद्धि लापु पछिका पर्दन कसरी भने ती माथि करुणा गरेर जसले हेर्दैन देखी अनि सारै बेदहरू बनाइदिनु होला सजिलो भने गाउँमा केटीहरू छोरीहरू पढ्ने सबले मोबाइल बोकिरहेका छन्, मोबाइलमा भर्छन्, जान बुवा जाए म गएर भन्दै चाडो भन्छन्, सबैले भरिन्छन् त्यतातिर घुसाई कुण्डलमा बगे कि त्रिशुली भित्मा मिसिने खोला तपाईँ हामीको मरिने चोला माए नमर्नु होला शुद्ध जल पनि बग्दछ मनमा तिजीमा मन बग्छ सोरी तले फेरि भेट होला भन्ने हौ तिमी पनि देख्दैन यो चितले हे भाइ हो मर्दछु मर्नलाई टर्दैन काल केही गरी मलाई बाँच्ने उपाय वर्षक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ पापको डर रति बर नराखी तैले बुहारी हरि सोही पाप अहिले प्रकट हुन गयो त्यही पापले पमरी त्यही भातको गीत मैले लेखेको छु। निन्द्राका वशमा सबै परि गए सीता बहुत रोने निन्द्राबाट बिउती कन त सम्झेर बिहाल हुने रामसीता वनमा गएर बसेछन् रे निन्द्रामा परिछन् रे छक परिथिन् झलास बिउँदा केही पनि छैन झर्सङ्ग बिहाल भएर बसेछन् रे रामले छोडेर हिँडेछन् रे अब कहाँ जाने विन्द्र वनको जङ्गलमा एक्लै परियो माईमै केटाकेटी त्यसो भनेको छ पानीको पनेरो फुलबारी अँधेरो गजुर बसाउनै रह्यो उठ न उठ सिलके दाजु हो पूर्वै उजेलो भयो है रातभरि सिलो भन्दाखेरि देवी भागवत कथा मृत सरी विस्तार गर्छु अब देवीको महिमा अपार बुझानु लिलाउनैका सब
2: Oh, they were there. कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9855-89-6077। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।

0: चाहिन्छ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको मूल्य भारतले वृद्धि गरेसँगै नेपालमा ती औषधिको आपूर्ति व्यवस्थापनमा चुनौती। बागमती प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको लागि 66 अरब 93 करोड़ 33 लाख 33 हजार रूपियाँ बराबरको बजेट सार्वजनिक। र दोलखामा 3 महिना नदी उत्खनन गर्न पूर्ण रूपमा रोक। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लान्टिन र सिसा प्लास्टिक टिनको मूल्य वृद्धि गरेसँगै नेपालमा ती औषधिको आपूर्ति व्यवस्थामा चुनौती थपिएको छ। भारतको केन्द्रीय सरकारले गत बुधबार ती औषधिको मूल्य वृद्धि गर्न निर्णय गरेको थियो। सोही अनुसार शुक्रबार भारतको राजपत्रमा मूल्य संशोधन सम्बन्धी सूचना प्रकाशित भएको थियो। नेपाल औषधि आयातकर्ता संघका अनुसार हाल भारतमा यो औषधिको मूल्य नेपालभन्दा करिब 70% बढ़ी छ। औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले देशमा क्यान्सर औषधि आपूर्तिमा कठिनै देखिएको जानकारी दिनुहुँदै मूल्य प्रणालीमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। महानिर्देशक खड्गीका अनुसार नेपालमा स्वचालित मूल्य समायोजन प्रणाली नहुँदा समस्या देखिएको हो। खड्गीले भन्नुभयो, कतिपय औषधि नेपालमा महँगो र कतिपय भारतमा सस्तो अवस्थामा छन्। स्वचालित मूल्य प्रणाली नहुँदा यस्तो असन्तुलनका कारण आपूर्तिमा समस्या देखिएको हो। उहाँले भारतमा औषधि मूल्य वृद्धि भएको जानकारी दिनुहुँदै त्यसको प्रभाव नेपालमा नै देखिएको बताउनु भएको हो। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 स्पष्ट भनेको छ, 500 सम्म विद्यार्थी भएका निजी विद्यालयले 10%, 500 देखि 800 सम्म विद्यार्थी भएकाले 12% र 800 भन्दा बढ़ी विद्यार्थी रहेको निजी विद्यालयले 15% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ। विपन्न, असहाय, दलित, जेहेन्दर र अपाङ्गता भएका विद्यार्थीलाई उक्त छात्रवृत्ति दिनुपर्ने ऐनमा व्यवस्था छ। ऐनले भने अनुसार विद्यालय छात्रवृत्ति व्यवस्थित गर्न सके देशभर 2.5 लाखभन्दा बढ़ी विद्यार्थीले निशुल्क पढ़न पाउने आँकडा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले केही वर्ष अगाडि निकालेको थियो। तर केन्द्र र स्थानीय सरकारकै कारण छात्रवृत्ति कार्यक्रम पूर्ण लागू रूपमा लागू हुन नसकेको हो। निजी विद्यालयहरू आफैले बनाएको मापदण्ड पालना गरेका छैनन्। देशभर 8,941 निजी विद्यालय छन्, जहाँ कक्षा 1 देखि 12 सम्म 26,57,230 विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या अनुसार 10, 12 र 15% दरले छात्रवृत्ति दिनुपर्छ। सबैको न्यूनतम 10% मात्र हिसाब गर्दा पनि 2,65,723 विद्यार्थीले छात्रवृत्ति पाउनेछन्। तर राजधानी काठमाडौँ सहित शहरी क्षेत्रको केही स्थानीय तह बाहेकले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा छात्रवृत्ति दिलाएको विद्यालय र विद्यार्थीको तथ्याङ्क पठाएको छैन। कतिपयले पूर्ण छात्रवृत्ति नदिएकाले पनि तथ्याङ्क नपठाएको केन्द्रले बताएको छ। देशभर 753 स्थानीय तहलाई छात्रवृत्ति दिएका विद्यालय र विद्यार्थीको संख्या अधिवृद्धि गर्न भने पनि अधिकांश पालिकाले सिस्टममा राख्न अटेरी गरेको केन्द्रका निर्देशक भक्त कुदारले बताउनुभयो। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 66 अरब 93 करोड़ 33 लाख 33 हजार रूपियाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तमाङ ले प्रोजेक्ट प्रस्तुत गर्नुहुँदै पुँजीगततर्फ 65.69% र चालुतर्फ 34.31% बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री तमाङले उक्त बजेटको प्रदेश आर्थिक वृद्धि दर 7.5% पुग्ने लक्ष्य राखेको छ। शासकीय संरचनामा गरिएको सुधारबाट चालु खर्चमा 11% बचत हुने अनुमान गरिएको छ। बजेटले सुशासन, प्रवृत्ति र उत्पादनलाई मुख्य प्राथमिकतामा राखेको उहाँले बताउनु भएको छ। उत्पादन र रोजगारी वृद्धिमा सरकारले कार्यक्रम केन्द्रित गरेको उहाँको भनाई छ। बजेटमा मुख्यमन्त्री विपन्न आवास कार्यक्रम लोकप्रियताका साथ अघि सारिएको छ। प्रदेशका अति विपन्न
कम्तीमा 1,000 परिवारलाई सुरक्षित आवास निर्माण गरी वितरण गर्न 20 करोड़ रूपियाँ विनियोजन गरिएको छ। 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक एकल महिलाको नाममा घर जग्गा रजिस्ट्रेशन गर्दा शुल्कमा 25-35% छूट दिने व्यवस्थालाई निरन्तरता दिएको बताइएको छ। नेपालमा यस वर्षको मनसून केही ढिला हुने भएको छ। नेपालमा

0: दोलखाका अस्पतालहरूमा नेपाल सरकारले प्रदान गर्ने निशुल्क औषधि समेत नपाइने बिरामीहरूले गुनासो गर्नु भएको छ। जिल्लाका सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षणमा निजी अस्पतालभन्दा सस्तो हुने गरेको भए पनि डाक्टरहरूले लेखिदिनु भए हुने, नेपाल सरकारले निशुल्क प्रदान गर्ने औषधि समेत नपाइने गरेको बिरामीहरूले गुनासो गर्नु भएको छ। यसै सन्दर्भमा हामीले अस्पतालमा उपचार गराउन आउनुभएका केही बिरामीहरूलाई तपाईँले सरकारले निशुल्क प्रदान गर्ने औषधि पाउनु भयो भनेर सोधेका छौं।
1: मेरो धनबार थामी हो, ठेगाना त कान्छो गाविस, केही पनि पाइएन, तिनसुका पानी औषधी पाइएन, बाहिर किन्नु पर्यो, अब पाउँछ भनेर आएको पाइएन, उहाँ टाढादेखि आइयो, यहाँ पाइएन।
2: मेरो राधिका श्रेष्ठ हो, स्वास्थ्य बिमा गरेको मैले होइन, गर्दाखेरि पनि औषधि अब राम्रो राम्रो औषधि जति बाहिरै किन भन्नुहुँदो रहेछ होइन, के गर्ने के नगर्ने, स्वास्थ्य बिमा गरेर के नै होला भनेर गर्नु वास्तवमा उस्तै रहेछ, अनि एउटा जचाउनु चाहिँ फ्री हुँदो रहेछ, जस्तो औषधि चाहिँ यहाँ भएको चाहिँ दिनु हुँदो रहेछ होइन, छैन बाहिर यहाँ छैन भए हामी दिन्थ्यौँ, बाहिरै किन्नुहोस् भनेर भन्नुहुन्छ। मलाई चाहिँ गरे कि नगरे कि जस्तो लाग्यो।
3: मेरो नाम चन्द्र कुमार श्रेष्ठ, यहाँनिर चेकअप चाहिँ भयो तर औषधि चाहिँ यहाँ पाइँदैन, बाहिरै किन्नुपर्छ भनेर भन्नुभयो यहाँको डाक्टर साहबहरूले, त्यही भएर चाहिँ मैले नि बाहिरैबाट किनेर उपचार गरेको।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि,
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहिन्छ, मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
8: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको जिरी नगरपालिकाको विकास, समृद्धि र परिवर्तन सम्बन्धमा पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ दोलखाको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार खत्रीले पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विभिन्न क्षेत्रको उपलब्धिबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले नगरपालिकाले हालसम्म गरेका विकास निर्माणका कार्य, सेवा प्रवाह तथा आगामी योजनाबारे जानकारी गराउनु भएको थियो। नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु झिरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख रचना माया मुडाथोकी, पूर्व मेयर टंक झिरेल, नेपाली कांग्रेस जिरी नगर सभापति सोनाम शेर्पा, नेकपा एमालेका अध्यक्ष टपेन्द्र खड्का, नेकपाका प्रतिनिधि मोहन खड्का, प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। दोलखामा हिजोबाट नदी उत्खनन गर्न नपाइने निर्णय भएको छ। जिल्ला अनुगमन तथा समन्वय समिति दोलखाको निर्णय अनुसार असारे गतिदेखि असोज सम्मको लागि नदी उत्खननमा रोक लगाइएको हो। जिल्लामा हिजोदेखि नदी उत्खनन गरी पार्वा, ढुङ्गा, ग्राभेल जस्ता नदीजन्य सामग्री निकाल्न पूर्ण रूपमा रोक लगाइएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख बजराम घतानीले जानकारी दिनुभयो। उहाँका अनुसार तामुकोशी नदीमा अत्याधिक उत्खनन भई संकटको अवस्था आइसकेका कारण यस्तो निर्णय भएको हो।

पनि वातावरणीय प्रभाव मूल्याङ्कनले उचित ठहर्याए र ठहर्याई मात्र उत्खनन खुला गरिने अन्यथा बन्दित कायम राखिने जिल्ला समन्वय समिति दोलखाले जनाएको छ। दोलखाको जीर्णनगरपालिकामा 10 दिने डोल्लो साबुन बनाउने तालिम सम्पन्न भएको छ। अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाको आयोजना तथा जीर्णनगरपालिकाको समन्वयमा भएको कार्यक्रममा जीर्णनगरपालिकाभित्र रहनुभएको अपाङ्गता भएका व्यक्तिहरू र उहाँहरूको परिवारका व्यक्तिहरूको सहभागिता रहेको थियो। जीर्णनगरपालिकाले मागको आधारमा लागू लुगा धुने डल्ला साबुन बनाउने तालिमका लागि सहयोग गरेको हो। अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तमाङको अध्यक्षतामा भएको कार्यक्रममा जीर्णनगरपालिकाका मेयर मित्र बहादुर जिरेल, उपप्रमुख कृष्ण माया बुढा थोके, जीर्णनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्री लगायतले सिकेको सिपलाई सदुपयोग गर्नको लागि तालिममा सहभागीहरूलाई अनुरोध गर्नुभएको हो। सिन्धुलीको कमलामाई नगरपालिकामा स्थानीय तहको आन्तरिक राजस्व व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउने उद्देश्य नै सञ्चालन गरिएको राजस्व व्यवस्थापन सूत्र प्रणाली सम्बन्धी 2 दिने तालिम सम्पन्न भएको छ। तालिमको अन्तिम दिन आयोजित समापन कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले आन्तरिक राजस्व सुदृढीकरण स्थानीय सरकारको आर्थिक आत्मनिर्भरतासँग प्रत्यक्ष रूपमा जोड़िएको विषय भएको उल्लेख गर्नुभएको थियो। काभ्रेको वेदनचोक गाउँपालिका डर नम्बर 3 स्थित श्रीकृष्ण गोपाल माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ। शिविरमा 601 जनाले सेवा लिनु भएको छ। राष्ट्रिय सेवा दलको आयोजनामा आयोजित शिविरमा नेपाली सेनाको श्री मेहर गण धुलिखेल, बेथन्जो गाउँपालिका लगायतका अन्य संघ संस्थाहरूको समन्वय रहेको थियो। सिन्धुलीको फिकल गाउँपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाले संविधान तथा प्रचलित कानूनी व्यवस्था अनुसार विद्यालय उमेर समूहका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेको आधारमा विशेष कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई औपचारिक रूपमा अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषणा गरिएको हो। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशको हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशको तराईका भूभागमा साधारणतया बादल लाग्नेछ भने मधेसमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको मूल्य भारतले वृद्धि गरेसँगै नेपालमा ती औषधिको आपूर्ति व्यवस्थापनमा चुनौती। बागमती प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको लागि 63 अरब 93 करोड़ 33 लाख 33 हजार रूपियाँ बजेट सार्वजनिक। र दोलखामा 3 महिना नदी उत्खनन गर्न पूर्ण रूपमा रोक। अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आस्था सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो स्थिति सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
0: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाई बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9844-46-53-22, 9844-46-53-22।
3: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू: प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-57-93-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दोजा दोजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
7: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
6: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
7: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
6: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98640000825 र 98142412। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साब्दो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
3: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
3: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
3: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
4: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
5: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू:
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
5: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
5: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020, नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949 412 020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घर सँगै।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्रपत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्नेछौ। आज मिति 2083 साल असार महिनाको 2 गते मंगलबार आज प्रकाशित पत्र पत्रिकाले वैदेशिक रोजगार, नेपालमा यस वर्षको मनसून केही गरी ढिला, क्यान्सरको औषधि पाउनै कठिन, विद्यालय छात्रवृत्ति व्यवस्थित गर्न सके 2,65,000 विद्यार्थीले निशुल्क पढ़न पाउने, बागमतीको बजेट विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमसम्म लगायतका कार्यक्रमलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। विद्यालयमा छात्रवृत्ति व्यवस्थित गर्न सके 2,65,000 विद्यार्थीले पाउँछन् निशुल्क पढ़न। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 स्पष्ट भनेको छ। 500 सम्म विद्यार्थी भएका निजी विद्यालयले 10%, 500 देखि 800 सम्म विद्यार्थी भएकाले 12% र 800 भन्दा बढ़ी विद्यार्थी रहेका निजी विद्यालयले 15% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ। विपन्न, असहाय, दलित, जेहेन्दार र अपंगता भएका विद्यार्थीलाई उक्त छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ। ऐनले भने अनुसार विद्यालय छात्रवृत्ति व्यवस्थित गर्न सके देशभर 2,50,000 बढ़ी विद्यार्थी निशुल्क पढ़न पाउने आँकड़ा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले केही वर्ष अघि निकालेको थियो। तर केन्द्र र स्थानीय सरकारकै कारण छात्रवृत्ति कार्यक्रम पूर्ण लागू हुन सकेको छैन भने निजी विद्यालयहरू आफैले बनाएको मापदण्ड पालना गरेका छैनन्। देशभर 8,941 निजी विद्यालय छन् जहाँ कक्षा 1 देखि 12 सम्म 26,57,230 विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या अनुसार 10, 12 र 15% डरले छात्रवृत्ति दिनुपर्छ। सबैको न्यूनतम 90% मात्र हिसाब गर्दा पनि 2,65,723 विद्यार्थीले छात्रवृत्ति पाउँछन्। तर राजधानी काठमाडौँ सहित शहरी क्षेत्रका केही स्थानीय तह बाहेक ले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति दिएको विद्यालय र विद्यार्थीको तथ्याङ्क पठाएका छैनन्। कतिपयले पूर्ण छात्रवृत्ति नदिएकाले पनि तथ्याङ्क नपठाएको बताएका छन्। देशभर 753 वटा स्थानीय तहलाई छात्रवृत्ति दिएका विद्यालय र विद्यार्थी संख्या अधिवृद्धि गर्न पनि अधिकांश पालिकाले सिस्टममा राखेर राख्न अटेरी गरेको केन्द्रका निर्देशक भक्त गुदारले बताउनुभयो। हामीले त माथिल्लो तहबाट नीतिगत सहयोग गर्ने हो, छात्रवृत्ति छनौट गर्ने देखिए शुल्क निर्धारण गर्नेसम्मको जिम्मा स्थानीय सरकारको हो, उहाँले भन्नुभयो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। क्यान्सरको औषधि पाउने कठिन, भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसा प्लाटिनको मूल्य वृद्धि गरिसँगै नेपालमा ती औषधिको आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ। भारतको केन्द्रीय सरकारले गत बुधबार ती औषधिको मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो। सोही अनुसार शुक्रबार भारतले राजपत्रमा मूल्य संशोधन सम्बन्धी सूचना समेत प्रकाशन गरेको छ। नेपाल औषधि आयातकर्ता संघका अनुसार हाल भारतमा यी औषधिको मूल्य नेपालमा भन्दा करिब 71% बढ़ी छ। औषधि व्यवस्था विभागकै निर्मित महानिर्देशक शिवानी खड्गीले देशमा क्यान्सर औषधिको आपूर्तिमा कठिनाई देखिएको जानकारी दिनुहुँदै मूल्य प्रणालीमा पुरानो रोकन आवश्यक रहेको बताउनुभयो। महानिर्देशक खड्गीका अनुसार नेपालमा स्वचालित मूल्य समायोजन प्रणाली नहुँदा समस्या देखिएको हो। खड्गीले भन्नुभयो, कतिपय औषधि नेपालमा महँगो र कतिपय भारतमा सस्तो अवस्थामा छन्। स्वचालित मूल्य प्रणाली नहुँदा यस्तो असन्तुलनका कारण आपूर्तिमा समस्या देखिन थालेको हो। उहाँले भारतमा औषधिमा मूल्य वृद्धि भएको जानकारी दिनुहुँदै त्यसको प्रभाव नेपालमा पनि पर्ने बताउनुभयो। उहाँले आउँदो साता औषधि परामर्श परिषदको बैठक बसेर स्वचालित मूल्य प्रणाली लागू गर्ने प्रस्ताव पेश गर्ने समेत बताउनुभयो। यो खबर आज गोर्खापत्रले लेखेको छ। बागमती प्रदेशको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमसम्म
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को लागि कुल 66,93,33,33,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तमाङले बजेट प्रस्तुत गर्दै पूँजीगततर्फ 65.69% र चालुतर्फ 34.31% बजेट विनियोजन गरेको बताउनुभयो। मन्त्री तमाङले उक्त बजेटले प्रदेशको आर्थिक वृद्धि दर 7.5% पुग्ने लक्ष्य राखेको बताउनु भएको छ। शासकीय संरचनामा गरिएको सुधारबाट चालू खर्चमा 11% बचत हुने अनुमान गरिएको हो। बजेटले सुशासन प्रविधि उत्पादनलाई मुख्य प्राथमिकतामा राखेको बताइएको छ। बजेटमा मुख्यमन्त्री विपन्न आवास कार्यक्रम लोकप्रियताका साथ अघि सारिएको छ। प्रदेशका अति विपन्न कम्तीमा 1,000 परिवारलाई सुरक्षित आवास निर्माण गरी वितरण गर्न 20 करोड़ रूपियाँ विनियोजन गरिएको छ भने 70 वर्षमाथिका ज्येष्ठ नागरिक र एकललाई सुरक्षित आवास निर्माणमा 20 करोड़ विनियोजन गरिएको छ। 70 वर्षभन्दा माथिको ज्येष्ठ नागरिक एकल महिलाको नाममा घर जग्गा रजिस्ट्रेशन गर्दा शुल्कमा 25-35% छूटको व्यवस्था गरिएको छ। युवाहरूलाई प्रवृत्ति र उद्यमशीलतामा जोड्न मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम

मनसून आगमन ढिलो हुनुको साथै यस वर्षको मनसून समेत कमजोर हुन सक्ने सम्भावना रहेको प्रवक्ता विभूति पोखरेलले जानकारी दिनुभयो। विगतका वर्षहरूमा पनि एल निनोको प्रभाव रहँदा मनसून ढिलो भित्रिएको तथ्याङ्क छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जूनको अन्त्यसम्म पनि मनसून भित्रिएका छन्। मनसून ढिलो भए पनि नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव पनि कायम रहेकाले विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसैबीच गैराती सुनसरी र चितवनमा सबैभन्दा धेरै वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा बढ़ी चितवनमा 52 मिलिमिटर र सुनसरीमा 47 मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर आज उज्यालो अनलाइनले लेखेको छ। दोलखाको जिरी नगरपालिकाको विकास समृद्धि र परिवर्तन सम्बन्धमा पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ दोलखाको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विभिन्न क्षेत्रको उपलब्धिबारे जानकारी गराउनु भएको थियो। दोलखामा हिजोबाट नदी उत्खनन गर्न नपाइने निर्णय भएको छ। जिल्ला अनुगमन तथा समन्वय समिति दोलखाको निर्णय अनुसार असार 1 गतेदेखि असोजसम्मको लागि नदी उत्खननमा रोक लगाइएको हो। जिल्लामा हिजोदेखि नदी उत्खनन गरी बालुवा ढुङ्गा ग्राभेल जस्ता नदीजन्य सामग्री निकाल्न पूर्ण रूपमा रोक लगाइएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख बजराम घतानीले जानकारी दिनुभयो। दोलखाको जिरी नगरपालिकामा 10 दिने डल्लो साबुन बनाउने तालिम सम्पन्न भएको छ। अपाङ्गता तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाको आयोजना तथा जिरी नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा जिरी नगरपालिकाभित्र रहनुभएका अपाङ्गता भएका व्यक्तिहरू र उहाँहरूको परिवारका व्यक्तिहरूको सहभागिता रहेको थियो। जिरी नगरपालिकाले माकको आधारमा लुगा धुने डल्लो साबुन बनाउने तालिमका लागि सहयोग गरेको हो। काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर 3 स्थित श्रीकृष्ण गोपाल माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ। शिविरमा 601 जनाले सेवा लिनुभएको बताइएको छ। सिन्धुली कपिकल गाउँपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाले संविधान तथा प्रचलित कानून व्यवस्था अनुसार विद्यालय उमेर समूहका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेका आधारमा विशेष कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई औपचारिक रूपमै अनिवार्य तथा निशुल्क शिक्षा गाउँपालिका घोषणा गरिएको हो। यो खबर सँगै हामीले कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा

0: हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईकुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईकुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065 98510661065।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भने?
3: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510 68595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510 68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
1: लोकसेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
5: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
5: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार, चरीकोट, दौलखा। सम्पर्कको लागि 9841577069।
2: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
0: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Subarnavastar, Subarnavastar, Subarnavastar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनुपर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुवा बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरू

0: खरीद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फर्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे छ आजकल?
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
6: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: मेलुङ गाउँपालिकाको सूचना। यस मेलुङ गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना जारी नभएसम्म निम्न बमोजिमका सड़कहरू बन्द हुने भएकोले सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। योजनाको नाम तामाकोशी बुद्धचोक डाँडा खर्क सड़क स्तर उन्नति मेलुङ 2 बाँसबोटे सड़क मेलुङ 2 बन्द हुने स्थान पिपल डाँडादेखि लड़के खोलासम्म बन्द हुने समय 2083 साल जेठ 28 गतेदेखि अर्को सूचना नआएसम्म र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2 र 3 बन्द हुने स्थान पिपल डाँडादेखि ओडा कार्यालयसम्म बन्द हुने समय 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्म। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 9 बजेको छ।

0: दस वर्ष पछि सायद यस्तो हुन सक्छ।
1: आज म एकदमै खुसी छु किनकि आउने हप्ता मेरो पानी थाप्ने पालो छ।
2: मेरो पनि आज ज्यान चङ्गा भएको छ किनकि मैले एक हप्ता पछि तीन जग पानीले नुहाउने मौका पाउँदैछु।
0: म भने आज एकदमै दुखी छु किनकि आजै घरबाट एक बाल्टिन पानी चोरी भयो। पुलिसमा रिपोर्ट गरे तर पत्ता लाग्ला जस्तो छैन।
1: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ।
2: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु गरौं। पानी बचाऊ, जीवन बचाऊ।
3: पानीको स्रोत संरक्षणको लागि रेडियो सैरुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको अभियान।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफे कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिन न अब। म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
1: जागिर खाने मौका त आको थियो नि, तर
2: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो, चरीकोट, दोलखा।

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्तेमा रहेको राधाकृष्ण घाँसेबाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको

0: हुन्छ होला तिमीलाई थाहा छ। अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-987, सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-988। पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बिनाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: बुम बुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: 10 वर्षपछि सायद यस्तो हुन सक्छ।
2: आज म एकदमै खुसी छु किनकि आउने हप्ता मेरो पानी थाप्ने पालो छ।
3: मेरो पनि आज ज्यान चङ्गा भएको छ किनकि मैले एक हप्ता पछि 3 जग पानीले नुहाउने मौका पाउँदैछु।
1: म भने आज एकदमै दुखी छु किनकि आजै घरबाट 1 बाल्टिन पानी चोरी भयो। पुलिसमा रिपोर्ट गरे तर पत्ता लाग्ला जस्तो छैन।
2: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ।
3: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु गरौं। पानी बचाऊ, जीवन बचाऊ।
4: पानीको स्रोत संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको अभियान।
5: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन पनि गरिरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सुनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3208, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोकाट सुनखानी।
6: विस्तृत जानकारीका लागि सम्पर्क
5: दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67, 9863 31 28 10।
7: सूचना 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सहर्ष अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
8: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
7: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
8: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
9: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
8: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
7: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
8: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
7: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
10: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
7: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
10: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
8: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
7: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
7: सम्पर्क स्थान: हिमालयन क्राउन एकेडेमीको कार्यालय, चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति: सुमन श्रेष्ठ, 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ।

0: चालन दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगात्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क दोलाखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलाखा। सम्पर्क नम्बर 9844463522 9844463522।
1: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
2: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
1: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
3: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

मान्छे राखे मन मेरो थामी एन हावासँगै बरालिने ओठो तिम्रो जुम्न खोजे तिम्रो मिठो बोलीले नै एकान्तमा आफै बोले सजाइदियो कि तिमीलाई मैले फुलो काइन्थु यहाँसँगै लुकाइदियो कि छाती भित्र मायाको यो बोलीसँगै।

0: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840-88-86-92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
4: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-0000-825 र 9914-82-41-02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
5: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
6: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
5: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साब्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै।
7: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा। थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301872 र 9851120607।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, रागाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो
4: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
5: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
6: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
7: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068595।

0: sip on ya. Extreme energy drink.
1: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिया पनि शून्य छ। ए बुढी, मलाई धानुकोमा लैजा भन्या।
7: अब के गर्छ धानीकोमा? नि धानीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने।

0: गाड़ी पांच पोखरी कम्प्लेक्स में संचालन भएको छ। थप जानकारी को लागि सम्पर्क 9844392992।
1: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि संचालन भइरहेको छ।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
3: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाखेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
2: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
3: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
2: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआबेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855154160, 9844645570 र 0949125584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे आजकल
3: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
3: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि,
5: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
3: मेलुङ गाउँपालिकाको सूचना। यस मेलुङ गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना जारी नभएसम्म निम्न बमोजिमका सड़कहरू बन्द हुने भएकोले सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। योजनाको नाम तामाकोशी बुद्धचोक डाँडा खर्क सड़क स्तर उन्नति मेलुङ 2, बाँसबोटे सड़क मेलुङ 2। बन्द हुने स्थान पिपल डाँडादेखि लड़के खोलासम्म। बन्द हुने समय 2083 साल जेठ 28 गतेदेखि अर्को सूचना नआएसम्म। र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2 र 3। बन्द हुने स्थान पिपल डाँडादेखि ओडा कार्यालयसम्म। बन्द हुने समय 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्म। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
2: यो रेडियो सैलुङको समय सूचक हो।
10: यति बेला मध्याह्नको 12 बजेको छ।

0: तपाईँ कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
1: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
2: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफी कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: हार्दिक निमन्त्रणा दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
4: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन तिमीलाई? केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89-6677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
6: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
7: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
6: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
8: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने,
9: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
10: नयाँ दाँत राख्ने,
9: बाल दन्त उपचार,
10: किराले खाएको दाँतको जरेदेखिको उपचार,
9: दाँत कलरको सिमेन्ट भर्ने,
10: दाँतको एक्सरे गर्ने,
9: पहेँलो दाँतलाई चम्काउने,
10: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
9: दाँतमा हिरा राख्ने,
10: सुनको खोल राख्ने
9: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
10: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
11: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
9: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
12: हाम्रा सेवाहरू
11: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
12: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
9: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
12: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्याकिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
11: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
12: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा

0: रोगको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
1: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरिराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
3: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठुकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हौ मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ।

0: की गर्ने होला?
1: यहाँ यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिरा पनि शून्य छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841577069।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: जल जंगल र जमीन यी हाम्रा प्राकृतिक सम्पदा मात्रै होइनन् यी त जीवनका आधारभूत आवश्यकता पनि हुन् त्यसैले हामी सबै मिलेर संरक्षण गरौं
2: प्राकृतिक स्रोत संरक्षणको लागि रेडियो सैलुङको प्रयास
3: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म यहाँ लोरसल्ला टिमुर कागती सुन्तला जापानिज हलुवावेद जापानिज नस्पति रेड किबी ग्रीन किबी मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन् सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस् संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ सम्पर्क व्यक्ति ईश्वर थापा फोन नम्बर 9849185662 9849185662 कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145 काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा
4: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल
5: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ
4: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल
5: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ
6: सम्पर्क फोन नम्बर 9855154160 9844-4655 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अरे यही थियो त, कहाँ सरे छ आजकल?
10: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
9: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
10: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
9: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
10: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
9: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
11: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
12: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
11: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
12: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
13: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
14: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
13: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-7।
10: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
14: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मेलुङ गाउँपालिकाको सूचना। यस मेलुङ गाउँपालिकाको मिति 2083 साल जेठ 26 गते देखि अर्को सूचना जारी नभएसम्म निम्न बमोजिमका सड़कहरू बन्द हुने भएकोले सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। योजनाको नाम तामाकोशी बुद्धचोक डाँडा खर्क सड़क स्तर उन्नति मेलुङ 2, बाँसबोटे सड़क मेलुङ 2। बन्द हुने स्थान पिपल डाँडादेखि लड़के खोलासम्म। बन्द हुने समय 2083 साल जेठ 28 गतेदेखि अर्को सूचना नआएसम्म। र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2 र 3, बन्द हुने स्थान पिपल डाँडादेखि ओडा कार्यालयसम्म। बन्द हुने समय 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्म। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
3: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-59-88। पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
0: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधाकृष्ण घासेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851065046।
4: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन

भवन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाथा।

यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज़।
1: सांस्कृतिक र धार्मिक महत्व राख्ने धारा पाटी पौवा र धार्मिक स्थल हाम्रा अमूल्य महत्व र पहिचानका आधार स्तम्भ हुन्। यिनीहरूको संरक्षण र सम्बर्द्धनामा सबै क्षेत्र र निकायले पहल शुरू गरौं।
2: सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणका लागि रेडियो सैलुङको अभियान

0: अनुरोधक दीप जनवन कार्यालय दोलखा।
1: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सुनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिम्चोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67 9863 31 28 10।
2: सूचना 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
2: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
2: समय माने भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
4: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
2: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
4: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
4: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान: हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति: सुमन श्रेष्ठ, 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य: हिमालयन क्राउन एकेडेमी, चरीघ्याङ, चरीकोट, दोलखा। भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगारमूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9844643022।

0: मा अकुपेशनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
1: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84 अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइरहेको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरप डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510996677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
5: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
6: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
5: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
7: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्र डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा। थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301872 र 9851120607।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा

0: दाना पसल अहिले छैन त।
1: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लिरस चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66-165, 9510-66-165।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
1: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न डोल्खामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068595

के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।

0: फुटबलमा स्पेन संघको खेलमा उत्कृष्ट प्रदर्शन सीमा सम्बन्धी समस्याको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्नुभयो। उहाँले परराष्ट्र मन्त्री शिशिर खनालको हालैको चीन भ्रमणका क्रममा त्रिपक्षीय सीमा सम्बन्धी विषयमा छलफल भयो वा नभएको बारे जानकारी दिन समेत सरकारसँग माग गर्नुभयो। कांग्रेसकी सांसद रेखा कुमार यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्ति बारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै सुस्ता लगायत सीमावर्ती क्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। एमाले सांसद टुका भद्रा हमालले राष्ट्रियता र नेपाली भूभागको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखेर सरकार अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भारतले सीमावर्ती क्षेत्रमा बाँध निर्माण गरेका कारण रौतहटको गौर क्षेत्रमा डुबानको समस्या बढ़ेको उल्लेख गर्दै यसको समाधानका लागि सरकारले कूटनैतिक पहल गर्नुपर्ने बताउनुभयो। सांसदहरूले सीमा सम्बन्धी विषय राष्ट्रिय हित र कूटनैतिक सम्बन्धसँग प्रत्यक्ष जोड़िएको संवेदनशील विषय भएकाले सरकारलाई जिम्मेवार र सावधानीपूर्वक कदम चाल्न आग्रह गरेका छन्। साथै सांसदहरूले मध्य पूर्वमा युद्ध विराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरेका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल संचालनमा ल्याएसँगै विभिन्न वर्ग यसबाट लाभान्वित भएका छन्। पोर्टलमा अध्यावधिक गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी कुल 23,456 शैया उपलब्ध छन्। पोर्टलमा देशभर तत्काल उपलब्ध शैया संख्या त्यसको 10% हुन आउने निशुल्क शैया हाल प्रयोग भइरहेका निशुल्क शैया र बाँकी रहेको निशुल्क शैया संख्याको अध्यावधिक जानकारी हुन्छ। अस्पतालहरूमा निशुल्क उपचार सेवा प्रभावकारी पहुँच योग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पताल लक्षित वर्गका लागि 10 शैया अनिवार्य छुट्याउने पर्ने, ती शैयामा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने र निशुल्क शैया सम्बन्धी सम्पूर्ण जानकारी पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्ने गरी राख्नुपर्ने व्यवस्था गरेको छ। पछिल्ला केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढ़दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढ़ेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेको छ। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र समेत सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज, धनगढ़ी, टीकापुर, महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीयले बताएका छन्। यस्तै मध्य प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहामा पनि गर्मीको प्रभाव बढ़ेको छ। जनकपुर, वीरगंज र गौर क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणलाई कठिनाई भइरहेको छ। अत्यधिक गर्मीका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या समेत बढ़ेको छ। स्वास्थ्यकर्मीका अनुसार गर्मीका कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, डिहाइड्रेशन, थकान, उच्च रक्तचाप, झाडा पखाला तथा हिट स्ट्रोक जस्ता समस्या लिएर बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढ़ी जोखिममा रहेका स्वास्थ्यकर्मीहरूको भनाई छ। प्रशस्त पानी पिउन, हल्का तथा सुतीको कपड़ा लगाउन, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन र पोषणयुक्त तरल पदार्थ खान डाक्टरले सुझाव दिएका छन्। तत्काल वर्षाको सम्भावना कम देखिएकाले केही दिनसम्म पश्चिम तराई तथा मधेसका जिल्लाहरूमा गर्मीको प्रभाव कायम रहन सक्ने अनुमान मौसमविदहरूको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन भएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेकोमा राजपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसैगरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उहाँको भनाइ छ। जिल्ला कारागार संखुवासभा खाँदबारीमा दुईजना कैदी हत्या प्रकरणका 15 जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ। कारागारमा 2080 साल साउन 24 गते जिल्लाको मादी नगरपालिका 5 का 20 वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका 7 का 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिङ मलेगु सड़क खण्डमा कालोपत्रको तयारी गरिएको छ। अलकतराको अभावमा रोकिएको काम फेरि शुरू गर्न लागेको हो। यसअघि 13 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। नागढुङ्गा मोगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार होंगीदेखि जवाङ खोलासम्म कालोपत्रको तयारी शुरू भएको छ। यो खण्डमा रहेका 6 पुल मध्ये 4 पुलको काम अन्तिम चरणमा पुगेको छ। अब विदेशको खबर, जापानको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क ब्याजदर 31 वर्ष यताकै उच्च विन्दुमा पुर्याएको छ। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिपछि बैंक अफ जापान बीओजेले नीतिगत ब्याजदर 0.75% बढ़ाएर 1% पुर्याएको बीबीसीले जनाएको छ। यो वृद्धि सन् 1995 यताकै धेरै हो। इरानसँगको अमेरिका इजरायल युद्धले जीवनयापन को लागत बढ़ाएपछि यस वर्ष अन्य देशका केन्द्रीय बैंकहरूले पनि ब्याजदर बढ़ाएका छन्। जापानले सन् 1990 को दशकमा शेयर बजार र घर जग्गाको मूल्यमा आएको ठूलो गिरावट तथा आर्थिक मन्दीको सामना गर्न ब्याजदरमा व्यापक कटौती गरेको थियो। त्यसैदा बैंकले ब्याजदर बढ़ाउँदै आएको छ। जापानका अर्थशास्त्री जेस्पर कोलले 2 दशक लामो मन्दीपछि देश अहिले मूल्य वृद्धिको चक्रमा प्रवेश गरेको बताउनुभयो। जापान मध्यपूर्वको तेल र ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ। अहिले जापानमा इन्धनको मूल्य बढ़दा बजार भाव महँगिएको छ। यस वृद्धिका बावजूद जापानको ब्याजदर अमेरिका र बेलायत जस्ता ठूला अर्थतन्त्रको तुलनामा अझै पनि कम छ। अमेरिका र बेलायतमा ब्याजदर 3% भन्दा माथि छ। अब खेल खबर फिफा विश्वकप फुटबलमा नवप्रवेशी केप भर्डेका गोलकिपर जेसिमार डियास भोजिन्हाका एक चर्चामा आएका छन्। विश्वकपको डेब्यू खेलमै विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेपछि केप भर्डेका 40 वर्षीय अनुभवी गोलकिपर भोजिन्हा अन्तर्राष्ट्रिय रूपमा चर्चाको केन्द्रमा पुगेका हुन्। गैराती अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा भोजिनाले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बन्न सफल भयो। खेलमा स्पेनले झण्डै 75% बल पोजिशन आफ्नो पक्षमा राखे पनि भोजिनाले गोल गर्न दिएनन्। स्पेनका खेलाड़ीले प्रहार गरेका 27 मध्ये 7 वटा गोल पोस्टभित्र थिए, तर भोजिनाले उत्कृष्ट बचाव गर्दै सन् 2000

0: गर्मी बढ़ते जाँदा पश्चिम तराईको जनजीवन प्रभावित, तत्काल पानी पर्ने संभावना कम, स्वास्थ्य सतर्कता अपनाउन सुझाव। जापानमा ब्याज दर 31 वर्ष यताकै उच्च बिन्दुमा, विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको असर। र विश्वकप फुटबलमा स्पेनसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका के भर्डेका गोलकिपर एकाएक चर्चामा।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

आँखा खुल्दा म अस्पतालमा थिएँ। त्यहाँ कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बजर खसे झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, एउटा थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा

0: तर बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा दोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के धामीकोमा नि, धामीकोमा होइन, अब इन्टरनेशनल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841577069।
6: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दि निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 मा कालिङचोक गाउँपालिका कार्यालयबाट

0: भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिंचो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरीद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: अहिले अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संघालो सैलुङ सेरफेरमा म तारादेवी बस्नेतको नमस्कार। तपाई यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको आकाश भैरवको मूर्ति करिब 30 वर्षपछि स्वदेश ल्यायो। बाँदर लखेट्ने क्रममा भीरबाट लडेर रामेछाप मन्थली नगरपालिकाका एक पुरूष घाइते लगायतका स्थानीय प्रसंग सहित सीमा सम्बन्धी विषय र द्विपक्षीय सम्बन्धका सवालमा संवेदनशील बन्नुपर्ने भन्दै सरकारलाई सांसदहरूको ध्यान आकर्षण जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। सांसदहरूले सीमा सम्बन्धी विषय र द्विपक्षीय सम्बन्धका सवालमा संवेदनशील बन्नै पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सीमा सम्बन्धी समस्या समाधानको लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका हुन्। नेकपाका सांसद प्रमेश कुमार खमालले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु हुँदै यो अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्नुभयो। उहाँले परराष्ट्र मन्त्री शिशिर खनालको भर्खरैको चीन भ्रमणको क्रममा द्विपक्षीय त्रिपक्षीय सीमा सम्बन्धी विषयमा छलफल भए वा नभएको बारे जानकारी दिन सरकारसँग माग गर्नुभएको हो। नेपाली कांग्रेसका सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रश्न धारणा सार्वजनिक गर्न माग गर्नुभएको छ। नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले हरेक स्थानीय तहमा सरकारले सामुदायिक विद्यालयतर्फ 11 र 12 विज्ञान संकाय पढ़ाउने व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि छलफलमा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विज्ञान र प्रविधिलाई प्रविधिकरण गर्नको लागि अहिलेसम्म बनेका पूर्वाधारहरू प्राप्त नभएको बताउनु भएको छ। उहाँले भन्नुभयो यसका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्न आवश्यक थियो तर अहिलेको बजेट अत्यन्त न्यून रहेको 4 अरबको बजेट विनियोजन भएको छ। उहाँले साधारण खर्चमा बढ़ी देखिए पनि खोज र नवप्रवर्तनमा पर्याप्त बजेट विनियोजन नभएको बताउनु भएको छ। 70 रूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म 4 प्रदेशमा 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका र 4363 वटा वडामा अधिवेशन सम्पन्न भएको जनाएको हो। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश जिल्लामा सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन भएको छ। त्यसै गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रासोपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला लुम्बिनी प्रदेशको रूकुम पूर्व गण्डकी प्रदेशको मनाङ र मोस्ताङ मधेस प्रदेशको धनुषा र सप्तरी बारा सर्लाहीमा अधिवेशन हुन सकेको महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो। सम्पत्ति छानबिन आयोगमा 1 महिनाको अवधिमा 9600 जनाले सम्पत्ति विवरण बुझाएका छन्। आयोगको अनुसार हाल पूर्व न्यायाधीश पूर्व प्रधानमन्त्री पूर्व मन्त्री पूर्व सांसद सरकारी पदमा कार्यरत कर्मचारी संगठनका पूर्व पदाधिकारी प्रशासकहरूले सम्पत्तिको विवरण बुझाएका छन्। आयोगले जेठ मसन्तसम्म बुझाउने समय राख्दा उक्त समय सीमा भित्र बुझाउन कठिन भएको गुनासो आएपछि सम्पत्ति विवरण बुझाउने म्याद 1 महिनाको लागि थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले बताउनु भयो। दोलखामा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको भन्दै जिल्लाको जिरी नगरपालिका बाजा संरक्षण र प्रवर्धन अभियानमा जुटेको छ। एक रिपोर्ट। दोलखामा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको भन्दै जिल्लाको जिरे नगरपालिका पञ्चेबाजा संरक्षण र प्रवर्धन अभियानमा जुटेको छ। परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्धन गर्दै युवा पुस्तामा सिप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा नगरपालिका जुटेको हो। नगरपालिकाले नगरभित्रका महिला तथा पुरूषहरूलाई पञ्चेबाजा बजाउने तालिमहरू प्रदान गरिरहेको छ। नगरपालिकाले तालिम दिए
1: सँगै पञ्चेबाजा बजाएर केही आमदानी गरिरहेको बताउनुहुन्छ। तालिममा सहभागी हुनुभएको जिरी नगरपालिकाका रश्मिला जिरेल।
2: नौमती पञ्चेबाजाको ट्रेनिङ लिएर पनि हामीले नगरपालिका भरि चाहिँ हामीले गर्यौं होइन त, अहिलेको यो 10 दिने ट्रेनिङले चाहिँ हामीलाई एकदम उत्साह बढाएको छ कि। यसले चाहिँ
1: नगरपालिकाले पञ्चेबाजा संरक्षण गर्न भन्दै गत आर्थिक वर्ष 15 दिन र चालू आर्थिक वर्ष 10 दिन दिएको तालिम निकै प्रभावकारी भएको र तालिम प्राप्त गरेपछि नगरमा हुने हरेक कार्यक्रममा पञ्चेबाजा बजाउने योजना रहेको बताउनुहुन्छ जिरी नगरपालिकाका अर्का स्थानीय सन्जु माझिरेल।
3: जुन पहिलो सेसनमा हामीले 15 दिनको ट्रेनिङ गर्यौं त्यसमा पनि नगरपालिकाले गरेका कार्यक्रमहरूमा चाहिँ पञ्चेबाजा चाहिँ हामीले प्रस्तुत गर्न पाएका थियौं। त्यसको लागि नगरपालिकालाई पनि धन्यवाद। आउँदो दिन अनि आउँदो कार्यक्रमहरूमा पनि उहाँहरूले जति हामीलाई निमन्त्रणा गर्नुहुन्छ, जो जति आउनुहुन्छ हाम्रो जिरी नगरपालिकामा, उहाँहरूलाई चाहिँ हामीले रमाइलोसँग चाहिँ हामीले यो पञ्चेबाजा प्रस्तुत गरेर चाहिँ देखाउन पाऊ।
1: नगरपालिकाले पञ्चेबाजा बजाउने तालिमसँगै समूहगत रूपमा पञ्चेबाजाहरू समेत प्रदान गरिरहेको छ। नगरपालिकाले हाल जिरीका 40 जना भन्दा बढ़ीलाई तालिम दिइसकेको जनाएको छ। जिरी नगरपालिकाले परम्परागत कला संस्कृतिको संरक्षण र प्रवर्धनमा शिप विकास सम्बन्धी तालिम प्रदान अनुदान लगायतका व्यवस्था गरिरहेको बताउनुहुन्छ जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल।
4: पञ्चेबाजा मात्रै होइन, हाम्रा मौलिक संस्कृतिहरू, हाम्रा मौलिक रीतिरिवाजहरू बिस्तारै लोप हुँदैछ। यस्तो अवस्था देखिसकेपछि जिरी नगरपालिकाले के कुरा एउटा महसुस गर्यो भने, यो हाम्रो मौलिक बाजालाई, मौलिक संस्कृतिलाई जीवन्त राख्नुपर्छ, बचाइराख्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले विभिन्न समूहहरूलाई हामीले बाजा किनिदिएर त्यस पछाडि विभिन्न तालिमको आयोजना गरेर यो बाजा बचाउने, यो हाम्रो संस्कृतिलाई बचाउने हामीले प्रयत्न गरिरहेका छौं।
1: जिरी नगरपालिकाको पञ्चेबाजा संरक्षण यो अभियानले एकातिर नेपाली मौलिक संस्कृति जगेर्ना गरेको छ भने अर्कोतिर महिला सशक्तिकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण समेत प्रस्तुत गरेको छ। सैलुङ समाचारका लागि एक रिपोर्ट।
0: अब स्थानीय प्रसंगहरू। दोलखाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको नक्से प्रधान खलकको कुलदेवता आकाश भैरवको मूर्ति करिब 30 वर्षपछि स्वदेश फर्किएको छ। लामो समय अघि चोरी भए अमेरिकासम्म पुगेको उक्त अमूल्य सम्पदा अब असार 4 गते औपचारिक रूपमा दोलखा ल्याइने तयारी गरिएको छ। मूर्ति दोलखा ल्याउन नक्से प्रधान खलकका ज्येष्ठ नागरिक तथा थाकती एगे कुमार प्रधानको नेतृत्वमा प्रतिनिधि मण्डलले राष्ट्रिय संग्रहालय छाउनेमा निवेदन दिएको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरी मूर्ति दोलखा मित्राइने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। नक्से प्रधान खलाको गुरूकोट स्थित कुलघरमा 2050 र 51 सालमा चोरी भएका दुईवटा आकाश भैरव मूर्ति विभिन्न अनुसन्धानपछि अमेरिकामा रहेको पत्ता लागेको थियो। नेकपा एमाले मेलुङ गाउँपालिका कमिटिको 11 बैठक सम्पन्न भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयहरू, पार्टी संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमका बारेमा विस्तृत छलफल गरिएको थियो। बैठकमा पार्टीको केन्द्रीय कमिटि प्रतिनिधि शिवप्रसाद भण्डारीले समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्नुहुँदै पार्टीका नीति कार्यक्रम तथा संगठनात्मक जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको हो। बैठकले विभिन्न संगठनात्मक तथा राजनीतिक निर्णयहरू समेत पारित गरेको बताइएको छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि अवस्थाको आधारमा सिप अभिवृद्धि सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाको आयोजना महेश्वर नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा नगरपालिकाभित्र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। महेश्वर नगरपालिकाका कार्यक्रममा महेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको लागि नगर गरिरहेको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो भने महेश्वर नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेडाईले अपाङ्गता भएका व्यक्तिहरूले गरेको कामको प्रभावकारिताको बारेमा जानकारी गराउनु भएको थियो। साथै उहाँले तालिम लिनको लागि मात्र नलिन अनुरोध गर्नु भएको थियो। नगरपालिकाले दिएको तालिम खासै प्रभावकारी नभएको समेत सेडाईले बताउनुभयो। बादर लखट्ने क्रममा भीरबाट लड्दा रामेछापको मन्तरी नगरपालिका वडा नम्बर 8 चिसापानीका 65 वर्षीय ठेक ठेट बहादुर ढुंगेल गम्भीर घाइते हुनु भएको छ। सोमबार दिउँसो घर छेउको बारीमा आएका बाँदर लखेटे क्रममा बेहेबाट लडेर ढुंगेल घाइते हुनु भएको हो। उहाँलाई तत्काल उद्धार गरी उपचारको लागि मन्थली अस्पताल ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रेफर गरिएको मन्थली अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर केशव सिंह धामीले जानकारी दिनुभयो। उहाँको अनुसार घाइते ढुंगेलको टाउकोमा गम्भीर चोट लागेको छ। चिसापानीमा बाँदर आतंक बढ़ेको छ। बारी तथा खेतमा लगाइएको अन्नबाली बाँदरले खेतबारीमा नै सखा पार्न थालेपछि स्थानीय चिन्तित हुनु भएको छ। हवस् त, यो खबरसँगै अपरान्ह 4 बजेको सैनुङ सेरफेर सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैनुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: छत्तीसवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
5: के हुनु नि अभि? मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि,
8: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा

0: सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
1: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
2: मेलुङ गाउँपालिकाको सूचना। यस मेलुङ गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना जारी नभएसम्म निम्न बमोजिमका सड़कहरू बन्द हुने भएकोले सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। योजनाको नाम तामाकोशी बुद्धचोक डाँडा खर्क सड़क स्तर उन्नति मेलुङ 2, बाँसबोटे सड़क मेलुङ 2। बन्द हुने स्थान पिपल डाँडादेखि लड़के खोलासम्म। बन्द हुने समय 2083 साल जेठ 28 गतेदेखि अर्को सूचना नआएसम्म। र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2 र 3। बन्द हुने स्थान पिपल डाँडादेखि ओडा कार्यालयसम्म। बन्द हुने समय 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्म। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-4682 9844-4682।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-5540-60, प्रकाश थापा 9844-5540-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88। पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्तकमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855127806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440302082।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। मानव स्रोतलाई डिजिटल शक्तिमा लान नसक्दा एमाले गम्भीर धक्का खाएका अध्यक्ष केपी शर्मा ओलीको स्वीकारोक्ति। एमाले काँग्रेसका पार्टीहरू आन्तरिक समस्यासँग जुधिरहेको नेता प्रदीप केवालीको भनाई। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्ण प्रसाद सेठौना बीच भेटवार्ता। आन्तरिक समस्या समाधानको लागि दुई पक्षीय बीच किताकाट नभई आपसी सम्वाद आवश्यक हुने शर्मा र सिटौलाको निष्कर्ष। र युद्ध अन्त्यको लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट नखोजेको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको प्रष्टीकरण। अब समाचार विस्तारमा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान नसक्दा एमाले गम्भीर धक्का खाएको बताउनु भएको छ। एमाले आयोजना गरेको प्रदेश स्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्नुहुँदै उहाँले अरू क्षेत्रमा पनि धक्का लागेको भए पनि सबैभन्दा बढ़ी एमाले धक्का खाएको बताउनु भएको छ। उहाँले आफू नेतृत्वको सरकारले देशको विकास सुशासनका क्षेत्रमा काम गरिरहेको भए पनि अहिले देश सही बाटोमा नहिँडेको बताउनु भएको छ। उहाँले संविधान निर्माणका बेलादेखि नै अवरोधहरू आएको भन्नुहुँदै ती अवरोध हटाएर अगाडि बढ़ेको स्मरण समेत गर्नुभयो। उहाँले दुवै छिमेकीसँगको सम्बन्ध राम्रो बनाएको दावी गर्नुहुँदै सामाजिक क्षेत्रको समेत विकास भएको बताउनु भएको छ। उहाँले आफूले गरेको कामको प्रचार गर्न नसकेको समेत बताउनु भएको छ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्ण प्रसाद सिटौला बीच भेटवार्ता भएको छ। आज झापा धुलाबारीमा दुई नेताहरू बीच भेटवार्ता भएको काँग्रेस झापाका सचिव कृष्ण हुमा गाईले जानकारी दिनुभयो। उहाँका अनुसार दुई नेताहरूबीच केही समय वान टू वान वार्ता भएको थियो। आन्तरिक समस्या समाधान किताकाटबाट नभई वार्ता र सम्वादबाट गरी पार्टीभित्र बलियो एकता कायम गर्न सकिनेमा नेताहरू एकमत रहेको उहाँले बताउनुभयो। नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा एम भण्डारीको निधनप्रति समवेदना प्रकट गर्न दुई नेता आज बिहान झापा पुग्नु भएको थियो। उहाँहरू झापा कै हुन् पार्टीभित्र आन्तरिक विवाद चर्किएर विभाजनको डिलमा पुगेको बेलामा दुई नेता बीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेकपा एमालेका नेता प्रदीप गेवालीले मुलुक अलोकतान्त्रिक खोजतिर धकेलिँदै गरेको भन्नुहुँदै चिन्ता व्यक्त गर्नु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले गम्भीर भूराजनैतिक भूमरीतर्फ मुलुक धकेलिएको बताउनुहुँदै नेतृत्वमा रहेका सरकारी अधिकारीहरू बिन्दास भइरहेको टिप्पणी गर्नु भएको छ। सीमामा चिया निकासी रोकिएको, सुकुम्बासे लखेटिएको, होल्डिङ सेन्टरमा बेबारिसी रहेको, मलको अभाव रहेको, महँगी जस्ताको त्यस्तै रहेको लगायतका विषयमा गम्भीर हुनुपर्ने बेला प्रधानमन्त्री बालेन शाहले उहाँको टीमको ध्यान नपुगेको नेता गेवालीको भनाइरहेको छ। राष्ट्रपति संस्थाको अपमान, संसदको अवमूल्यन, मतदाताप्रति उपेक्षा, आफ्नै पार्टीप्रति व्यवस्था, लोकतान्त्रिक अधिकारीहरूको संकुचन, संवैधानिक अंगहरूमाथि हस्तक्षेप, राजनीतिक प्रतिशोध, राष्ट्र सेवकहरूको हुर्मत लगायत गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर आत्मरतीमा सरकार रमाएको उहाँले आरोप लगाउनु भएको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थ मन्त्री स्वर्णिम वाग्लेको आलोचना गर्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्नुहुँदै उहाँले अर्थमन्त्रीको दम्बले गम्भीर बनाएको बताउनु भएको छ। उहाँले भन्नुभयो अर्थमन्त्रीज्यूको एटिच्यूट हामीलाई असाध्यै गम्भीर बनायो। न त्यसमा विषयवस्तु छ, न सारमा केही जनताको पक्षमा देश विकास गर्ने प्याराडाइम सिफ्ट गर्ने खालको विषयवस्तु छ, न उहाँको स्वभाव शैली जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली हो त्यो देखियो। उहाँले अर्थमन्त्रीले प्रतिपक्षीहरूलाई अपमान गर्ने गरिकन प्रस्तुत भइरहेको बताउनु भएको छ। उहाँले हावादारी रहेको भन्नुहुँदै जनताको चाहना अनुसार काम गर्न नसकेको बताउनु भएको हो।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेपाली कम्युनिष्ट पार्टीले सदनमा आएर प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति नसच्याई आन्दोलनको शुरू फेर्ने चेतावनी दिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याउनु भएको हो। अहिले नेकपा सहित विपक्षी दलका सांसदहरूले बैठकको शुरूमा उठेर आफ्नो कुरा राखेर बैठक चल्न नदिने गरेका छन्। तर प्रधानमन्त्री नआए आन्दोलनको शुरू फेर्ने चेतावनी दिनु भएको हो। कोरियामा कार्यरत नेपाली कामदारको स्वास्थ्य सुरक्षाबारे सरकारले चासो दिएको छ। नेपालका लागि गणतन्त्र कोरियाका रादोसँग मन्त्रालयमै भएको शिष्टाचार भेटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो विषय उठाउनु भएको हो। मन्त्रालयका अनुसार भेटघाटका क्रममा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो। जवाफमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्व धार्मिक समितिको आजको बैठकमा यता क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सड़क सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको हो। सांसदहरूले बढ़दो सवारी चाप व्यवस्थापन, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्ने जोड़ दिनुभयो। बैठकको छलफलमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्रेले ट्राफिक नियम उल्लंघनका घटना दिन प्रतिदिन बढ़ेकाले विद्यालय तहको पाठ्यक्रममै ट्राफिक नियम र सड़क सुरक्षाको विषय समावेश गर्नुपर्ने बताउनु भएको छ। व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारले सार्वजनिक यातायातको लगानी सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद रहनुभएका 3 प्रदेश सभापतिको प्रतिस्पर्धामा पराजित हुनुभएको छ। नुवाकोट 2 प्रतिनिधि सभा सदस्य बन्नुभएका डाक्टर अच्युतम लामिछाने, नवलपुर 1 निर्वाचित राजन गौतम र कञ्चनपुर 1 सांसद बन्नुभएका जनक सिंह धामी पार्टीको प्रदेशको मूल नेतृत्वमा पराजित हुनुभएको हो। लामिछाने बागमती गौतम गण्डकी र धामी सुदूरपश्चिम सभापति पदमा चुनावी प्रतिस्पर्धामा उक्त पदमा पुग्न नसक्नु भएको हो। लामिछाने र गौतमले सघे प्रदेश सभापतिको जिम्मेवारीमा रहनु भएको थियो। दोलखामा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुन थालेको छ। यसको संरक्षणको लागि जिल्लाको जेरी नगरपालिकाले पञ्चेबाजाको संरक्षण र प्रवर्धन अभियान शुरू गरेको छ। एक रिपोर्ट। दोलखामा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको भन्दै जिल्लाको जिरे नगरपालिका पञ्चेबाजा संरक्षण र प्रवर्धन अभियानमा जुटेको छ। परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्धन गर्दै युवा पुस्तामा सिप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा नगरपालिका जुटेको हो। नगरपालिकाले नगरभित्रका महिला तथा पुरूषहरूलाई पञ्चेबाजा बजाउने तालिमहरू प्रदान गरिरहेको छ। नगरपालिकाले तालिम दिए
3: सँगै पञ्चेबाजा बजाएर केही आमदानी गरिरहेको बताउनुहुन्छ। तालिममा सहभागी हुनुभएको जिरी नगरपालिकाका रश्मिला जिरेल।
4: नौमती पञ्चेबाजाको ट्रेनिङ लिएर पनि हामीले नगरपालिका भरि हामीले गर्यौं होइन त, अहिलेको यो 10 दिने ट्रेनिङले चाहिँ हामीलाई एकदम उत्साह बढाएको छ कि यसले चाहिँ।
3: नगरपालिकाले पञ्चेबाजा संरक्षण गर्न भन्दै गत आर्थिक वर्ष 15 दिन र चालू आर्थिक वर्ष 10 दिन दिएको तालिम निकै प्रभावकारी भएको र तालिम प्राप्त गरेपछि नगरमा हुने हरेक कार्यक्रममा पञ्चेबाजा बजाउने योजना रहेको बताउनुहुन्छ जिरी नगरपालिकाका अर्का स्थानीय सन्जु माझिरेल।
5: जुन पहिलो सेसनमा हामीले 15 दिनको ट्रेनिङ गर्यौं त्यसमा पनि नगरपालिकाले गरेका कार्यक्रमहरूमा चाहिँ पञ्चेबाजा चाहिँ हामीले प्रस्तुत गर्न पाएका थियौं, त्यसको लागि नगरपालिकालाई पनि धन्यवाद। आउँदो दिन अनि आउँदो कार्यक्रमहरूमा पनि उहाँहरूले जति हामीलाई निमन्त्रणा गर्नुहुन्छ, जो जति आउनुहुन्छ हाम्रो जिरी नगरपालिकामा, उहाँहरूलाई चाहिँ हामीले रमाइलोसँग चाहिँ हामीले यो पञ्चेबाजा प्रस्तुत गरेर चाहिँ देखाउन पाऊ।
3: नगरपालिकाले पञ्चेबाजा बजाउने तालिमसँगै समूहगत रूपमा पञ्चेबाजाहरू समेत प्रदान गरिरहेको छ। नगरपालिकाले हाल जिरीका 40 भन्दा बढ़ीलाई तालिम दिइसकेको जनाएको छ। जिरी नगरपालिकाले परम्परागत कला संस्कृतिको संरक्षण र प्रवर्धनमा सिप विकास सम्बन्धी तालिम प्रदान अनुदान लगायतका व्यवस्था गरिरहेको बताउनुहुन्छ जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल।
6: पञ्चेबाजा मात्रै होइन, हाम्रा मौलिक संस्कृतिहरू, हाम्रा मौलिक रीतिरिवाजहरू बिस्तारै लोप हुँदैछ। यस्तो अवस्था देखिसकेपछि जिरी नगरपालिकाले के कुरा एउटा महसुस गर्यो भने, यो हाम्रो मौलिक बाजालाई, मौलिक संस्कृतिलाई जीवन्त राख्नुपर्छ, बचाइराख्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले विभिन्न समूहहरूलाई हामीले बाजा किनिदिएर त्यस पछाडि विभिन्न तालिमको आयोजना गरेर यो बाजा बचाउने, यो हाम्रो संस्कृतिलाई बचाउने हामीले प्रयत्न गरिरहेका छौं।
3: जिरी नगरपालिकाको पञ्चेबाजा संरक्षण यो अभियानले एकातिर नेपाली मौलिक संस्कृति जगेर्ना गरेको छ भने अर्कोतिर महिला सशक्तिकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण समेत प्रस्तुत गरेको छ। सैलुङ समाचारका लागि एक रिपोर्ट।
7: कतै बिग्रेको हो
8: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
7: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँले कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
8: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
7: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
9: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
8: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864 6 0 र 9510 89

0: रिया, बडहर, जापानीज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि,
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगो नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865046926 र गेलसाङ शेर्पा 9816830107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरिकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको नक्से प्रदान खलकको कुलदेवता आकाश भैरवको मूर्ति करिब 30 वर्षपछि स्वदेश फर्किएको छ। 33 वर्ष अघि चोरी भई अमेरिका पुगेको उक्त अमूल्य सम्पदा अब असार 4 गते औपचारिक रूपमा दोलखा ल्याइने तयारी गरिएको छ। मूर्ति दोलखा ल्याउन नक्से प्रधान खलकका ज्येष्ठ नागरिक एके कुमार प्रधानको नेतृत्वमा प्रतिनिधि मण्डलले राष्ट्रिय संग्रहालय छाउनेमा निवेदन दिएको छ। आवश्यक कानूनी प्रक्रिया

पूरा गरी मूर्ति दोलखा भित्राइने तयारी भएको उहाँले जानकारी दिनुभयो। नक्से प्रधान खलकको कुरकोट स्थित कुल घरबाट 2050 र 1951 सालमा चोरी भएका दुईवटा आकाश भैरव मूर्तिहरू विभिन्न अनुसन्धानपछि अमेरिकामा रहेको पत्ता लागेको थियो। अमेरिका स्थित नेवा गुठी लस्ट आर्ट अफ नेपाल तथा सम्पदा संरक्षणमा सक्रिय विभिन्न पक्षको पहलमा ती मूर्तिहरू स्वदेश फिर्ता ल्याउन सफलता मिलेको प्रधानले बताउनुभयो। नेकपा एमाले दोलखा मेलुङ गाउँपालिका कमिटिको 11 बैठक सम्पन्न भएको छ। बैठकमा समसामयिक राजनैतिक विषयहरू, पार्टी संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमका बारेमा विस्तृत रूपमा छलफल गरिएको थियो। बैठकमा पार्टी केन्द्रीय कमिटिका प्रतिनिधि शिवप्रसाद भण्डारीले समसामयिक राजनैतिक परिस्थितिबारे आफ्नो धारणा राख्नुहुँदै पार्टीका नीति कार्यक्रम तथा संगठनात्मक जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको थियो। बैठकले विभिन्न संगठनात्मक तथा राजनैतिक निर्णयहरू समेत गरेको नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी दोलखाले जनाएको छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि अवस्थाको आधारमा सिप अभिवृद्धि सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम दोलखाको सदरमुकाम चोरीकोटमा सम्पन्न भएको छ। अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाको आयोजना र भमेश्वर नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा नगरपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा भमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि गरिरहेको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो भने भमेश्वर नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सडाईले अपाङ्गता भएका व्यक्तिहरूले गरेको कामको प्रभावकारिताको बारेमा जानकारी गराउनु भएको थियो। अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तमाङको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव मखन पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। बाँदर लखेट्ने क्रममा भीरबाट लड्दा रामेछापको मन्थली नगरपालिका वडा नम्बर 8 चिसा पानीका 65 वर्षीय ठेट बहादुर ढुङ्गेल गम्भीर घाइते हुनु भएको छ। हिजो दिउँसो घर छेउको बारीमा आएका बाँदर लखेट्ने क्रममा भीरबाट लडेर ढुङ्गेल घाइते हुनु भएको हो। उहाँलाई तत्काल उद्धार गरी उपचारको लागि मन्थली अस्पताल ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रेफर गरिएको मन्थली अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर केशव दाहामीले जानकारी दिनुभयो। उहाँका अनुसार घाइते ढुङ्गेलको टाउकोमा गम्भीर चोट लागेको छ। सूर्य विनायक धुलीखेल सड़क खण्ड निर्माण सुस्त गतिमा अगाडि बढ़दा आसन्न मनसूनमा समेत शास्ति दोहोरिने देखिएको छ। यो सड़क खण्डलाई दुई भागमा विभाजन गरी छुट्टा छुट्टै ठेक्का लगाइएको छ, जस अन्तर्गत साँगा धुलीखेल खण्डको निर्माण तुलनात्मक रूपमा केही बढ़ी भएको छ। 8 किलोमिटर लामो साँगा धुलीखेल सड़क विस्तारको ठेक्का 27 मंगसिर 2079 लागेको हो। यो आयोजना निर्धारित समयमा नसकिएपछि समय थप गरी काम भइरहेको छ। रामेछाप रामेछाप नगरपालिकाले ज्येष्ठ नागरिक प्रति हुने दुर्व्यवहार तथा हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिक प्रति हुने दुर्व्यवहार विरूद्धको विश्व चेतना दिवस विभिन्न कार्यक्रमको साथ मनाएको छ। दिवसको अवसरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मान संरक्षण तथा अधिकार सुनिश्चित गर्न सबै सरकारवाला पक्षको भूमिका महत्वपूर्ण रहेको बताइएको थियो। कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका प्रमुख लवश्री लेउपानेले ज्येष्ठ नागरिक हाम्रो समाजको गहना भएकाले उहाँहरू विरूद्ध हुने दुर्व्यवहार अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो।

0: रूपमा छलफल गरिनेछ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसको राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने उद्देश्यले भेटवार्ता गर्न आफूले प्रस्ताव गरेको बताउनु भएको छ। उहाँले यस हप्ता फ्रान्समा हुने जी सात शिखर सम्मेलनका क्रममा वा आवश्यक परे संयुक्त राज्य अमेरिकामै पनि पुटिनसँग भेटवार्ता गर्ने प्रस्ताव गरेको बताउनु भएको छ। किभमा एक ऐतिहासिक मठमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै जेलेन्स्कीले रूसको आक्रमणमा क्षतिग्रस्त भएको स्थानबाट सम्बोधन गर्नुभएको थियो। हामीले सन्देश दिएका छौं कि जी सातको अवसरमा पुटिनसँग भेट्न हामी तयार छौं, किनकि त्यहाँ ट्रम्प पनि हुनुहुनेछ, माक्रोन पनि हुनुहुनेछ। यो सबै पक्ष बीच छलफलका लागि राम्रो अवसर हुन सक्छ, उहाँले भन्नुभयो। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। मानव स्रोतलाई डिजिटल शक्तिमा लान नसक्दा एमाले गम्भीर धक्का खाएको। अध्यक्ष केपी शर्मा ओलीको स्वीकारोक्ति। एमाले कांग्रेस जस्ता पार्टीहरू आन्तरिक समस्यासँग जुधिरहेको नेता प्रदीप गेवालीको भनाई। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्ण प्रसाद चिटोला बीच भेटवार्ता। आन्तरिक समस्या समाधानका लागि दुई पक्ष बीच किट्टाकाट नभई आपसी सम्वाद आवश्यक हुने शर्मा र चिटोलाको निष्कर्ष। र युद्ध अन्त्यको लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न खोजेको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको प्रष्टीकरण। हवस् त, सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: हजुर बुबा नमस्कार।
3: नमस्कार नानी। नमस्कार।
2: के छ खबर, सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
2: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
2: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
3: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
2: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
4: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना। यस कार्यालयको कार्यक्षेत्र भित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन

0: सकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलानचोक।
1: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
2: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3208, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोक 8 सुनखानी।
1: विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67, 9863 31 28 10।
3: सूचना। 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
7: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
3: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
7: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
3: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
8: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
3: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
8: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
7: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
3: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
8: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: सम्पर्क स्थान: हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति: सुमन श्रेष्ठ, 9844-002090 र गणेश बुढाथोकी 9869-019-816। सम्पर्क फोन नम्बर 0494-21-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य: हिमालयन क्राउन एकेडेमी, चरीघ्याङ, चरीकोट, दोलखा। भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगारमूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9844-46-53-22, 9844-46-53-22।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
1: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
0: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
2: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङ्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
4: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे, त्यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
5: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864 60 र 9510 89 6077। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
8: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
9: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
8: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साब्जो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
10: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
8: पहेँलो दाँतलाई चम्काउने,
10: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
8: दाँतमा हिरा राख्ने,
10: सुनको खोल राख्ने
8: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
10: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
5: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू:
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
5: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
5: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
11: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गरौँ।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातेमालो
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
6: हजुर, हाम्रा सेवाहरू
4: यहाँ बोइलर, गिरराज, लेस चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घर सँगै।
6: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
6: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
7: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
8: पारे पनि किन दुखेर पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्षे वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुफाक मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
8: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
9: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
9: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
4: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
4: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
3: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
4: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
3: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
4: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
4: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
13: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
7: त्यहाँ चाहिँ के हुन्छ नि?
13: त्यहाँ के हुँदैन, म कति आएछु न त यहाँ।
12: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
14: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
7: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
15: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
16: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
17: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Subarna Avastar, Subarna Avastar, Subarna Avastar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनुपर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिम्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुआबेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पार्टी आ सकाउने जाउँ पुआ
1: मेरो कुरा त सुन्न
2: तिम्रो पत्थरकै मोटु पत्थरकै मोटु
1: साँचे छोडेर जा तर एउटा कुरा याद राख तँलाई पहिले चाहिँ तिमी माया कसैले गर्दैन कसैले पिन्नाए म पहिले पनि मेरो मनमा थिएँ अहिले पनि मेरो मनमा छ सधैँ मेरो मनमा हुन्छ मेरो मनमा पत्थरको मुटु रहेछ यार तेरो पत्थरको

यस्तो मन बनाइदेऊ मेरो, हे दैव, के कसैको सामु रुन नपरोस्। यस्तो मन बनाइदेऊ मेरो, हे दैव, के कसैको सामु रुन नपरोस्। अब फेरि त्यस्तो पापी मन छुन नपरोस्। म त भइसकेको थिएँ कसैको, छोड्यो उसले मलाई। अब फेरि कसैको हुन नपरोस्, अब फेरि कसैको हुन नपरोस्।

0: खतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवटा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रामा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: मेलुङ गाउँपालिकाको सूचना। यस मेलुङ गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना जारी नभएसम्म निम्न बमोजिमका सड़कहरू बन्द हुने भएकोले सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। योजनाको नाम तामाकोशी बुद्धचोक डाँडा खर्क सड़क स्तर उन्नति मेलुङ 2 बाँसबोटे सड़क मेलुङ 2 बन्द हुने स्थान पिपल डाँडादेखि लड़के खोलासम्म बन्द हुने समय 2083 साल जेठ 28 गतेदेखि अर्को सूचना नआएसम्म र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2 र 3 बन्द हुने स्थान पिपल डाँडादेखि ओडा कार्यालयसम्म बन्द हुने समय 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्म। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बेलुकाको 8 बजेको छ।

0: थैलू सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनुभयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
6: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरूरी सूचना। यस कार्यालयको कार्यक्षेत्र भित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुउद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865569994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।

0: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
1: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
0: ठूलो गार्डन खुला स्पेस बाल बालिका देखि परिवार सम्म सबैका लागि रमाइलो ठाउँ
1: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9853 27806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा
2: होइन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
3: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
0: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020235649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511665046
4: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
1: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32/8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोकाट सुनखानी।
0: विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स आँखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367 9863318210।
2: सूचना। 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
5: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
2: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
2: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
2: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
5: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर तीन चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक तीन महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाई बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पताल सम्पर्क: दोलखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। सम्पर्क नम्बर 98446 53 22 98446 53 22।
1: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
2: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
1: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
3: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98446 57 93 24 र 98 45 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
4: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारबको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 98 40 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
6: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
6: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
5: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98 64 00 825 र 98 14 82 41 02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा।
7: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
6: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
7: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
6: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
7: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
6: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार,
0: दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा अस्पताल, दोलखा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
7: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
8: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
8: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
0: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाई।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9510 68595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9510 68590।
9: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ, खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
10: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
9: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
10: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
9: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
10: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
9: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
10: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
9: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
10: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
9: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
11: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
12: यो रेडियो सैलुङको समय सूचक हो।
13: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

सारी छयाहुन राजा नौसकाय सारी दौलतले परिपूर्ण होस पवन जाइ नै परेका घरे मन राखुन सबले दुर्योधन समान।

नारायण अब यो बताई नहीं भेजे श्री हरिवंश पुराण हरिवंश प्रभु को अध्याय कति कुरा को विस्तार कर सुन सौनक आदि भनिकन सौनक आदि राम्रो का 28,000 ईश्वर का प्रति गुरु शुद्ध जी ने बताने भो सैनी कथा राजा जन्मेजय वैशम पायन नामरिक गुट ने बताने सैनी कथा लिया यतापटी के बो तो भाई जस्ते जन हमारा आदरणीय श्रोता महान भाव में लेकिन यह कथा प्रस्तुत कर लाई रह राजा अब ते मौका में यतापटी के भो भाई जस्ते उतापटी राजा जन्मेजय भन्न हे महाराज हेन जस्ते परमात्मा प्रभु भगवान कृष्णचंद्र को जो प्यारी राधा अभी अब ती राधा को हु परमात्मा प्रभु भगवान ने तेरी जो प्यार को कारण के हो तस्त जो 16,000 आठोड़ी रानी भई भईकन अभी सब भाग जो प्यारी को राधा अभी अब उतापटी भादा खेल में जो राधा कृष्ण भर भाई अरे राधे राधे भर भाई अभी अब यह भंडा को कारण के हो ती राधा तेरी जो परमात्मा प्रभु भगवान को प्यारो होने को कारण के हो अनि अब त्यो सारा कुछ ल्याइकन जो मलाई बताइदिए विश्वास प्रभु म यो सुन्न चाहन्छु भनेर राजा जनकजीले भनिसकेपछि उपरान्त अनि फेरि उतापट्टि वैशम पायन नामरका गुरु भन्न लाग्नु भइरहेको छ कि अनि हे राजन अब त्यसको सन्दर्भमा म तपाईलाई प्रसानो एउटा इतिहास ल्याइकन चाहिँ बताउने काम गर्छु अनि फेरि राम्रोसँगले गरिकन सुन्नुहोस् हेर त अनि फेरि जस्तै अब यो त्रेतायुगमा त्रेतायुगको जो कुरो गर्दैछु म अनि फेरि अब एकचोटि त के भयो त भनेसला भने अनि फेरि उतापट्टि जुन अयोध्यामा पनि एकदम ठूलो एउटा राम सभाहरू अनि फेरि त्यस्तो राख्ने योजना भयो मञ्चहरू जो तयार छ अनि फेरि अब त्यस्तै किसिमले गरिकन सारा मानिसहरू जम्मा भइरहेका छन् महाराज त्यो मञ्चमा अनि फेरि टनमन जो जम्मा हुनु भइरहेको छ अहिले उतापट्टि जब त्यस्तो भएपछि महाराज अब त्यहाँ त्यो मञ्चमा रामचन्द्र परमात्मा प्रभु भगवान पनि जब जानुभयो जानुभयो गएर जो मन मञ्चमा भन्नुभयो बसिसकेपछि उपरान्त त अनिखेरि उहाँलाई के भयो त भने यसलाई भने बडो पान खान मन लाग्यो पान खान मन लागेछ लागिसकेपछि अनिखेरि उहाँले पनि अनिखेरि त्यो पान अनिखेरि झुकाउनु भयो र त्यहाँबाट त्यो पानहरू मुखमा राख्नु भइराखेको थियो अनिखेरि मुखमा राखिसकेपछि उपरान्त त अलि पान अनि उता चपाउँदै जानुभयो गइसकेपछि उपरान्त के भनेको छ त भनिसला भने पानको पहिलो चोटिको रस त्यो रसमा दोष कारण हुन्छ है दोषी कारण हुन्छ त्यस हेतुले अनिखेरि त्यो निल्नु हुँदैन भनेर जुन हो उतापट्टि त्यो शास्त्रमा बताएको छ महाराजहरू सबैको कति कारणले गरिकन त्यो दोषी हुन्छ अनि अब त्यो हो हरेक किसिमका जुन हो चिजहरू इत्यादि त्यो जम्मा भएर त्यो पहिला त्यसरी जो आएको त्यो रसहरू अब त्यसलाई जो निल्नु हुँदैन त्यसलाई धोइदिनुपर्छ भनेर मैले बताएको छ महाराज हेर्नुहोस् अनिखेरि अब कथम त्यो निलियो यदि भने अनिखेरि अब त्यसले केही रोग लाग्न सक्छ अथवा केही अपवैगुणहरू गर्न सक्छ अनिखेरि अपगुण गर्न सक्छ अनिखेरि केही वैगुण गर्न सक्छ विभिन्न किसिमको गर्न सक्छ नत्र त्यो शास्त्रमा त्यसै बताएको हुँदैन हे महाराज अब त्यस्तो भएको कारणले गर्दाखेरिमा अब उहाँले अब त्यसरी त्यो पान चपाउनु भयो अनिखेरि अब त्यो पानको जो पहिलाको जो रस अनि अब दोषी हुने भएको कारणले गर्दाखेरिमा अब त्यो थोक्नु पर्ने अनिखेरि अब थोक्ने विचार उहाँको भयो रामचन्द्रको अब थोक्ने चिज कहाँ छ त त्यहाँ थोक्ने चिजै छैन त अब मञ्चमा भन्नु भइरहेको छ त्यत्रो सभा छ वरिपरि हरेक किसिमका जो मानिसहरू जो भन्नु भइरहेको छ अनिखेरि कति जो राम्रो भएको छ कति कुञ्जयमान भएको छ अनि कस्तो जुन स्वभावमान भइरहेको छ भने त्यस्ता किसिमको चाहिँ ठाउँ छ ल अब त्यस्तो ठाउँमा अब त्यो थोक्ने ठाउँै छैन त्यो थोक्ने चिजै छैन अब कहाँ केमा छ थोक्ने हो त मानिसकेपछि उपरान्त अनिखेरि अब यसो विचार गर्नुभयो अनिखेरि उहाँकै नजिकै उभिराखेकी थिइन् एउटी सुगणा नामरेको जुन दासी महाराज उनको नाम सुगणा हो अनिखेरि यहाँहरूले त्यो यो कुरा पनि त्यो टिप्नु होला अनिखेरि एकदम सम्झिनु होला टिप्नु होला नाउमा उल्टा पाल्टा पर्यो भन्दाखेरि मजा आउँदैन त्यस हेतुले गर्दाखेरि अब ती सुगणा नामरेको जुन हो ती को हुन् भनेसला भनेदेखि अनि अब ती दासी हुन् महाराज अब त्यो पनि रामचन्द्रको छेउछाउमै ती बसेकी रहेछन् बस्दाखेरि मात्र अनिखेरि त उनले कस्तो थियो त भने ती सुगणा नामरेको ती दासी एकदम शीतले गरिकन अर्काको मनोभावहरू बुझ्ने जोसुकैको पनि मनोभाव बुझ्न सक्ने ठ्याक्कै बुझ्न सक्ने त्यस्ता किसिमको जुन हो शक्ति भएकी थिए हुँदाखेरिमा त अनिखेरि उनले अनि रामचन्द्रको जो मुखमा हेर्दाखेरिमा त आहा
ल उहाँलाई त के भयो त भने छैन मैले थोक्नको आवश्यकता पर्यो अब थोक्ने भाँडो छैन अनिखेरि निलौँ त्यसले खराब गर्छ अनिखेरि थोकौँ भाँडो छैन ल अब नथोकी पनि भएको छैन ल हेर्नुहोस् भाँडो पनि छैन अब गर्नु कसो भन्दाखेरिमा अनिखेरि उनले पनि कुनै भाँडो चिज दिनु सकिनन् नसकिसकेपछि त्यो सुगणालाई पनि दिन सकिनन् नसक्ने भइसकेपछि हरेक विचार गरिन् उनले पनि हरेक विचार गरिन् यत्र तत्र हेरिन् खोजिन् सोचिन् अनिखेरि विभिन्न किसिमले गरिकन जो सोचिन् महाराजहरू अनिखेरि अब यो सोच विचार भन्ने कुरो साह्रै राम्रो गरेर गर्नुपर्छ महाराज विचार भन्ने कुरो त ठुलो पो छ त अनि विचारम परमम ज्ञानम त्यो विचारले गर्दाखेरि के दिन्छ ज्ञान दिन्छ महाराजहरू विचारभित्र बसेको हुन्छ ज्ञान भन्ने चिज अनिखेरि त्यो हामीले विचार चाहिँ गर्न सक्नुपर्छ अनिखेरि अनि धन सम्पत्ति भन्ने चिज कहाँ बसिया हुन्छ अनिखेरि अब उतापट्टि सत्सङ्गम परमम धनम भनेर भनिएको छ सत्सङ्गभित्र त्यस्ता किसिमले गरिकन त्यो धन बसेको हुन्छ महाराज हेर्नुहोस् अनिखेरि अब उतापट्टि के भयो भने यसलाई सुख भन्ने चिज केमा बसिया हुन्छ समन्छ सबैमा मिलनसार भइयो भनेदेखि अनिखेरि सुख भन्ने त्यहाँ त्यहाँ छ ल हेर्नु त लाभ भन्ने चिज केमा छ सन्तोषमा छ महाराजहरू सुकैले पनि जो सन्तोष गरियो भनेदेखि सन्तोष परम लाभ सन्तोष जस्तो ठुलो लाभको कुरो केही पनि छैन त्यसै त्यसले गर्दाखेरि म त्यस्तो छ अनि ल अब जे सुकै कुरा गर्दा पनि हजुर हामीले पनि विचार राम्रो नगरिकन अलिकति त्यो काम गर्नु हुँदैन ए महाराज विचार नगरिकन गरियो भनेदेखि त त्यसले धोका पनि दिन्छ धोका पाइन्छ अलिखेरि जब त्यस्तो हुन्छ अब त्यति भइसक्यो उतापट्टि जो रामचन्द्र परमात्मा प्रभु भगवान्लाई त्यस्तो अप्ठ्यारो परिरहेको छ उहाँ अति सुगणा नाभएको जुन हो उता दासीले अनि सब विचार गरिन् ल अब रामचन्द्र परमात्मा प्रभु भगवान्लाई यस्ता किसिमको जो अप्ठ्यारो पर्यो अब अप्ठ्यारो पर्यो अब यो के गरिन् त अब त्यो थोक नथुकिकन त भएकै छैन अनिखेरि अब केही थोक्ने भाँडो केही दिउँ भनेदेखि यत्र हेर्छन् तत्र हेर्छन् कतै हेर्छन् अह छैन सोच गरिन् विचार गरिन् अह छैन अनिखेरि कतैबाट ल्याएर केही दियो अनिखेरि त थाहा दिने अनुकुलै नै भइसकेपछि त्यहाँबाट अनिखेरि उनले यसो विचार गरिन् कि अनि जो हो त्यस्तो भइसकेपछि रामचन्द्रको त्यो इच्छालाई पुरा गर्नको खातिरमा त्यो थोक अनिखेरि थोकिनको खातिरमा अनिखेरि अब उनले सोचिन् ओहो अब केही पनि छैन भनेदेखि म यही मेरै आफ्नै अन्जुरी लगेर थाहा दिन्छु त अब त्यही थोकी भविष्य उहाँले भन्ने त्यस्तो सोच गरिसकेपछि सर्लक गएँ अनि त्यो सुगणा नामरीको जुरो दासी गएपछि त्यहाँबाट आफूले अन्जुरी थापिन् प्रभु अब यहाँ थोकी भविष्योस् भनेर भनिन् भनेपछि अनिखेरि त रामचन्द्र त छक्क परिहाल्नु पर्यो लौ नानी ओहो परमात्मा अब पहिलो त स्त्री जाति हेर्नु स्त्री जाति भन्नु नै के हो भने यसलाई सम्पूर्ण हाम्रो आमा दिदी बहिनी हुन् अनिखेरि स्त्री जातिलाई जो हामीले आमा दिदी बहिनी सम्झिनुपर्छ अनिखेरि अब त्यसरी जो थुक्ने अनि हरेक गर्ने अब त्यस्ता त्यस्ता किसिमले गरिकन अनिखेरि उहाँहरूलाई जो तुच्छ वचन खर्ने तुच्छ काम गर्नु त्यो गर्नु उचित हुँदैन ल हेर त उनले गएर अजुली थापिन् प्रभु यहाँ थुकी बोक्सियोस् भनेर भनिन् परमात्मा प्रभु भगवान रामचन्द्र छक्क पार्नु हो छक्क पारेर त्यहाँबाट अनिखेरि अब के गर्ने त अब नथुकी पनि भएको छैन अब थुक्नेलाई अब थुकौँ भन्दैन उनले जुन हो अन्जुली थापिरहेछन् अब उनको अन्जुलीमा पहिलो त मैला दोस्रो त जुन हो उनको हात अनिखेरि अब कसरी चाहिँ जो थोकिदेऊ यो त ठुलो अपराधको कुरा पनि लाग्छ भनेर भन्ने कुरा त्यस्तो किसिमको जो विचार गरिसकेपछि अनिखेरि अनि ल उनले अन्जुली थापे प्रभु अनिखेरि यो थुकी भविष्य भन्दाखेरि म त अनिखेरि ल आए अब यो मलाई केही अपराध लाग्छ भनेर रामचन्द्र परमात्मा प्रभु भगवान्ले भन्दाखेरि प्रभु हजुरलाई केही पनि अपराध लाग्दैन थोकी भविष्य भनेर त्यहाँबाट अनिखेरि उनले भनिसकेपछि अनिखेरि ल अब कसो गर्नु त ल मलाई

ठोक्दै भनेदेखि अब त्यस्तो किसिमको जुन हो त्यो अपराध मलाई लाग्छ होला भनेर भन्ने हरेक किसिमको जो सोच र विचार अलिखेरि उतापट्टि जो गर्दै हुनुहुन्छ अब त्यसको जो बदलामा मैले के चाहिँ गरू भनेर भन्ने हरेक किसिमको सोच र विचार उहाँले गर्दै हुनुहुन्छ रामचन्द्र परमात्मा प्रभु भगवान्ले ल्याएर त यो सोच विचारहरू राम्रो गर्नुपर्छ अहिले जस्तै त एउटाले एउटा चिजहरू ल्याएको छ यदि भनेदेखि त्यो भाँडो खाली पठाउनु हुँदैन है हजुर अनि एउटाले केही चिज कसैली ल्याउनु भयो अनि त्यो भाँडो दिँदाखेरिमा हामीले रित्तो भाँडो कहिले पनि दिनु हुँदैन हामीले चुन अर्को कुनै चिज त्यसमा केही अनि परिपूर्ण पारेर अनिखेरि पठाउनु पर्छ महाराजहरू उहाँहरूले जुन चिज ल्याएको त्यही चिज पठाउनु कहिले पनि हुँदैन अनि हामीहरूले अब त्यसलाई अनिखेरि आफूले ग्रहण गर्ने अर्को चिज अनिखेरि त्यसमा राखेर अनिखेरि पठाउनु पर्छ भने अब रामचन्द्र परमात्मा प्रभु भगवान्ले पनि अब त्यो हो त उनको जो हातमा त्यसरी थुकेको त्यो पाप कटनी कसरी गर्ने के गर्ने होला त भन्ने यस्तै यस्तै किसिमको त्यो विचार उता गर्दै हुनुहुन्छ यो समयका आदि नामहरूको 88,000 ऋषेश्वर हो भनेकन 88,000 ऋषिहरूका प्रति गुरुसूत्रजीले बताउनु भएको र अब यतापट्टि जो वैष्णव पायने नामरीका जन गुरुले राजा जन्मेजयले बताउनु भएको जुन किसिमको कथाहरू हो शैली कथाहरू ल्याएर यता हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो अब यो कथाले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र अनि अढैया शनि शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् अनि उल्का भ्रावरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने इत्यादि जो कथाहरू ल्याइकन अनि ल्याइकन यो उतापट्टि विद्या बुद्धि पुरुषार्थ पराक्रमहरू यहाँहरूको जो बढेर जाओस् सन्तानमा राम्रो होस् कल्याण होस् मंगल होस् भनेर भनी यो त शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हरिवंश पर्वको यो अध्यायले गरिकन यथामति विस्तार गरियो देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षा मे स्तनयम कृष्ण त्वमहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते दै मे स्तनयम कृष्ण त्वमहं शरणं गत नारायण ओ श्री कृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नाम मेरो बाबुराम फैयाल, भेनेपा 8, बोस माने टोल गाउँ।

पत्नी पुत शरीर सम्पत्ति सबै छन् ईश्वरकै भर। आफ्नो बन्नी कर्म गतिले चौरासीमा डुल्दछौ, मेरै हो भनेर व्यर्थ बीचमा व्यर्थै किन झुल्दछौ। यस्तो जन्म बिते होलन् अघि कति उद्योग भयो कति, पत्नी पुत्र शरीर सम्पत्ति भए जन्मै पिछेका कति। आफ्नै यथे भने किन अहिले छुटे अहिले म एक्लै किन, जसमा त केही पनि छैन आफ्ना वशमा यही सोच रातो दिन। सँगाचित हुँदाई आयो रहँदाई पैसा छँदै हातमा, व्याधिले नछुँदाई आयो रहँदाई बर्गर छँदै गाथमा। आफ्ना श्री हुने पछि सुख हुने धन्दा छिनी हालै, अग्लामा अग्लागी घरमा भए पछि कुवा खन्दा हुने छैन। आयु छिन्न हुन्छ रात बिहान हप्ता र महिना बनी छाई हुन्।

नहीं। के होला भरि कसो गरी कहाँ के भन्नु सक्नु नहै। लाखौं चन्द्र सरी मनो पुनहरी कैलाश दरबारमा, नाना रत्न सोनाका पलङ्गमा स्वामीजीको पासमा। जुम्ला हात जोडी अघिल्तिर सरी सामने मुडा धरी, लागिन सुन्नति पार्वती चरणमा पछेर बिन्ती गरी। हे समूह करुणा निधन भगवान, हे पणनाथ प्रभु, लीला माधवको गरेर मोदय धेरै सुनाउनु भयो। तृप्त पै पनि सुन्न मन जान लाग्दैछ हे शङ्कर, श्री सीतापतिको पवित्र गुणले कहिले अगाइन्छ र। पारिजात कल्प यी बिचे रामका पासमा, आए भूतलमा कसरी कसले ल्याएछ यो बातमा। प्यारा हुन् श्री राजाका महलमा हरदम आए जान थियो, छोरी छन् किन इन्द्रले यहाँ शङ्ख मलाई रह्यो। धोका होला धोका होला धोका होला है, धोका होला धोका होला धोका होला है, जीवनको अन्तिम क्षणमा धोका होला है। सुन्ने कान बहिर हुन्छन्, देख्ने आँखा अन्धा हुन्छन्। सुन्ने कान बहिर हुन्छन्, देख्ने आँखा अन्धा हुन्छन्। मिलेका यी दाँताका

जब हुन्छ जानिदिन यमराज आउँछन् लिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन न त धन दौलत हातमा न त कोही जान्छन् साथमा आउने बेला केवल एक्लै आयौं जाने बेला मसन घाटमा त्यति बेला जीवनमा धोका होला है धोका होला धोका होला धोका होला है जीवनको अन्तिम क्षणमा धोका होला है एउटा न छ उपाय सुना कुरा राम्ररी मनमा गुना एउटा छ उपाय सुना कुरा राम्ररी मनमा गुना कृष्ण भक्ति गरौ भने आखिरीमा पर्दैन रुन कृष्ण भक्ति गरौं भने आखिरीमा पर्दैन रुन नत्र

0: धोखा होला धोखा होला धोखा होला है जीवनको अन्तिम छिनमा धोखा होला है भाषाका डोलामा चढेर सेतो पछौडा ओढेर जन्ती जान्छन् खुरुरु आगो लाग्छ हुरुरु यो अमूल्य जीवन गइगो बितेर कृष्ण कृष्ण भनौला संसार पार तरौला भन्दा भन्दा यो अमूल्य जीवन बिगइगो बितेर यो अमूल्य जीवन गइगो बितेर हस्त धन्यवाद
1: परिचित परिचित मित्र जनहरूमा म शिवको नमस्कार नेपाल र नेपाल

को पटिपटि मिलेर यो सिङ्गो नेपालमा जनता संस्कार पोलेको नेपालका सबै नेपाली मिलेर संस्कार जोगाउन पर्छ यो कुरा ख्याल ख्याल यो कुरा ख्याल ख्याल गर्यौं भने मित्र जन हो सन्ताति पुरै नै मर्छ अबको संविधान लेखेर गद्दीमा राजा नै राख्नु पर्छ तपाईं

किशोरे माने को तपोभूमि नेपालमा किन राजा नमान्ने जनता र जनता र जमिन यी नेताको लागि बाछौं हामी दोहोनो वर्षै नै हामी नेताको दोहोनो भएर कति पो बाँच्नु पर्ने नेपाली

वर्षिणै हामी वर्षिणै हामी नेताको दुनु भएर कति बस्ने नेपालीहरू एकै कठा भई अब त कमर कस्ने रिसाउनुस् या खुसाउनुस् मित्र जन हो शिलोक लेखिने पालको शिवले कस्तो शिलोक लेख्यो नभन।

चाहिँ छ राजनेताहरू एकजुट नभइकन नेपाल बेच्न कहाँ पाइन्छ एमाले कांग्रेस र प्रपा माओवादी झिन्जी झिन्जी आएको छ नि छपटीलाई स्वीकार गरेर नेपालमा संस्कार बचाउनुहोस् भनी राजालाई आसनमा राखेर नेताले नेपाल नेपाल सुहाउँदो पार पार्टी पार्टी अन्थाप गरेर नेपालका नेपालीलाई नमार राजालाई गद्दीमा राखे पछि नेपालको बढ्छ नेपालमा राजालाई गद्दीमा राखे पछि नेताको बढ्छ नेपालमा मान नेपाल र नेपालीको हितमा यो आँख खोली नेताहरूले जान बुझेर नेताले चुप्ला बुझेर नेताले बुझ पचाए भन्छन् तिनै करोड नेपाली मातृका भूमि मातृभूमि नेपालमा सही सत्यमा जोइन्छ उसलाई धेरै गाली नेताले राजालाई अगाडि नसारे नेपाल रहने होइन

शिव ले लेखका सैसातेई अस्त संसद भवन मा हेरुन्।

दिन माउने जल मलगामा रातमा आउने हुन जुन विश्वले मानेको नेपाल सुधार्नलाई राजाले सक्ने हुन राताका लागि शीतल दिने जुन दिनका लागि छान घाम विश्वले मानेको तपभूमि नेपालका नेताको भएन सत्य काम नचाहिँदा काम कुरा जो जसले गर्छ हाम्रो नेपालमा उसलाई सधैँ छ ताली नेपालको हितमा सही सत्यमा जोहिन्छ उसलाई चाहिँ दिन रात गाली चरीकोटदेखि पूर्व फर्की हेर्दा गौरी शंकर हिमाल हाँसेको विश्वले मानेको तपभूमि नेपालको संस्कार र संरचना मासेको शिरबाट बगी सानो भए आउँछ यहाँ आउँदा ठुलो छ तामा कोशी शिवले शिलोक सही सत्य भने बापतमा बनाउनु पर्दैन मलाई दोषी हस्त नमस्कार। यति भन्दै म सैलुङ एफएम को हाम्रो सैलुङ एफएम प्रदीप सेन्चुरीले मलाई यहाँ माइकमा चाहिँ बोल्ने अवसर दिनुभएको हुँदाखेरि उहाँहरूको सिङ्गो टीमलाई मेरो हृदयदेखि नै नमन गर्न भन्न चाहन्छु र उहाँहरूलाई सदा सर्वदा भगवान श्री राम श्री हनुमान दाहिना भएर सदा सर्वदा उहाँहरूको रक्षा क्षमा गर्नुहुन्छ। चराचर जगतभरको भगवान श्री कृष्ण राधा कृष्णले चराचर जगतभरको रक्षा गर्नुहुन्छ र विश्वले मानेको हाम्रो तपभूमि यो मातृभूमि नेपाल हाम्रा राजनीति दलहरूका मित्रजनहरूले राजालाई नै गद्दीमा खडा राखेर हाम्रो नेपाल मातृभूमि नेपाल र हाम्रो संस्कार रीति रिवाज